0: एक्सटेंशन ट्यूबिंग भएको 60 काउस र हाइपर आर्क लगायत का अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्क में रहेको ट्यूमर, फोक्सो को कैंसर, स्तन कैंसर, घाटी तथा टाउको संबंधी कैंसर, पेट तथा कलेजो संबंधी कैंसर, पाठेघर को मुख, गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसरहरुको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरुका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: काया कैरनमा अब खबरको सिलसिला। रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले 100 दिन पार गरेको छ। देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्दै देशको काचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरेको छ। तर कतिपय थिति र विधि मिचेर गरिएका काम भने विवादित छन्। जर्जर बनेको अर्थतन्त्र सुधार र विकास गति अघि बढ़ाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन्। आशा जगायो, भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। अनि आजको कान्तिपुरले 100 बुदामा 1/3 पूरा भएको खबर लेखेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क, निर्णय, कार्यान्वयनको अवस्था र प्रगतिबारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1,000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ। धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधूरा छन्। तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै शुरू भएको छैन। तर राष्ट्रमन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47,00,000 फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रूचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैलीले हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको छ।
5: फेरि पनि सरकारका 100 दिनकै खबर। हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरूङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया मागेर गरिएका कतिपय कार्यवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसी र कक्षा 12 नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ़नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति, दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढ़ेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। घर जग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै, काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीड़ितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलबस सेवा सञ्चालनमा आउन बाँकी नै छ। सार्वजनिक सवारीमा सीसीटीभी जडानको योजना पनि अधुरै रहेको छ। पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरूद्ध महत्वपूर्ण काम कार्यवाही अघि बढ़ाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता नयाँ राजनीतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई तप सबल, सक्षम र सुदृढ़ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।
4: सुशासन, सेवा प्रवाह, रोजगारी, लगानीको वातावरण, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवन स्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्यांकनको विषय बनेको छ। साथी महेश गेवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।

0: आठवटे कामहरू सत्ता सुरु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरूमा प्रश्न छैन, कार्यकारी भनिरहेको छ, कहिले के भनिरहेको छ, संशोधन भनेको छ, संघीयताको कुराहरू छ, फेरि सजिलैसँग भनिएको छ, गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देख्दिनँ म।
1: त्यसो भए सुशासन भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
0: सुशासन अब अहिलेसम्म भ्रष्ट हुने यिनीहरू भन्ने चाहिँ प्रश्न छैन, कति कुरा आएको छैन बाहिर, तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहिँ आर्थिकमा पनि प्रस्तुत छैन, राजनीतिक डिरेक्सनमा लोकतन्त्र प्रति प्रतिबद्ध छु त भनेको छ, त्यसै एकातिर त्यो भनेको छ भने अर्कातिर फेरि अलिकति कतै कतै अधिनायक त्यो बातका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ। सुशासनको भन्दाखेरि अहिलेसम्म ती सर्वा यतावती बढानु धिसानु गर्ने बाहेक केही पिसो छैन।
1: यो मन्त्रालयको संख्या पनि घट्यो,
0: संख्या घटाएको छ, त्यो राम्रै हो, त्यो सय दिनसम्म हेर्दाखेरि त्यसो लापरवाही त छैन, त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ, अहिले यसै भन्न सकिने अवस्था छैन।
1: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनुपर्छ?
0: नागरिकले जाने काम अघिको कुरा छ, त्यतिर नियन्त्रण केही छैन, शिक्षा क्षेत्रमा अस्तव्यस्त छ त्यतिर छैन, स्वास्थ्यमा हस्पिटलमा हामी के नै गर्छौँ भने त्यतिर केही छैन, उही लाइन छ, उही जनतालाई दुःख छ, उही मारामार छ, खास परिवर्तन भएको आभासी पाएको छैन, विकासको कुराहरू पनि खास अगाडि बढेको देखिँदैन, हुन त 3 महिनाको समय भनेको अहिलेसम्म छोटै हो, त लक्षणहरू त थाहा हुन्छ नि त, अब परराष्ट्र नीतिको कुराहरूदेखि लिएर अरू कुरा पनि प्रश्नता छैन, धेरैतिर त्यस्तै छ।
1: पहिलेका र अहिलेकामा चाहिँ के फरक देखियो कि देखिएन?
0: होइन, पहिलेका त आफै मपाई थिए, सबै स्वार्थमा थिए, माथि लेनदेन गर्थे, कुर्सीको लेनदेन गर्थे, त्यो 3 जना विषय गरी 3-4 जना नेताको बिचमा त्यो चल्थ्यो, अनि आफ्ना मान्छे भर्ना गर्ने, अनि भ्रष्टाचारको कुरा होइन, हाम्रो सरकार राम्रो छ भन्ने त्यो मपाई थियो विषय गरी, त्यो छैन अहिले।
1: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नु?
0: मैले सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो कसो हो यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राजनीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतिर चिन्तन गरेर राम्रो अनि निर्णय गरे। अब अहिले संहिता खारेज गर्ने भनेर संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरू त्यत्रो म्यान्डेटको कुरा गर्छन्, भोलि चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश, अहिले नै मधेसमा भड्किन लागिसक्यो, त्यति सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्, अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ, अलिकति एडक भन्छ नि अङ्ग्रेजीमा, तदर्थ त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्, भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई।
2: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल। सरकारको 100 दिनमा आटोउट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मेरी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को पानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन, शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ। हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रूबी ठाकुरले बताउनुभयो। संवैधानिक परिषदले निर्वाचन आयोगका 2 आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ। काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ। यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो। यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि 3-3 जनाको नाम प्रधानमन्त्रीलाई सिफारिश गरेको थियो। त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण ला, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मराठा रहनुभएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: जलवायु परिवर्तनको प्रभाव गर्भवती सुत्केरी नवजात शिशु बालबालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ़ बनाउन सरकारलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने, वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ़ने र अवस्थामै सीमित नरही स्वास्थ्यसम्म पुगेको हो। जलवायु परिवर्तनले बालबालिकामाथि पार्ने प्रभाव विषय अन्तर्क्रियामा विज्ञहरू जलवायु संकटलाई वातावरणीय मुद्दाका रूपमा मात्र नभई मानव अधिकार, जनस्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक न्यायसँग प्रत्यक्ष जोड़िएको विषयका रूपमा लिनुपर्ने आवश्यकता औल्याएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालले अत्यधिक गर्मी देशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण तापलहरको अवधि, तीव्रता र दोहोरिने क्रम बढ़िरहेको उल्लेख गर्दै बढ़दो तापक्रमले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालय समुदायका उपसचिव डाक्टर प्रकाश सिंह थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बाल बालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको खबर गोर्खापत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मंगिरसम्म 33,44,02,98,000 रूपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवा भन्दा शास्ती र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
4: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाडी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पनि सम्भावना छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

penuh. Futbol ko mahamilah hermadion. Khel ko mata fitrau apnei hon. Aaj disho brita karo pono din de chitti mai na sama sampurna channel that is bonus fun. भरपूर मनोरंजन सहित मात्र रु 979 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धनाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव पीए छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यससँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 हारारीमा हुन्छ। त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले पाँच जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने एकजनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले ज्ञ भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो। तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ, मन्त्रीलाई धनाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार जुलाई 8-11 तारीकसम्म हुने यो भ्रमण गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट ईस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको मा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8-9 इण्डोनेशियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयको वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेशियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबित विजेता अर्जेन्टिना र नवप्रवेशी केप भरेबीचको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भरेले बराबरी खोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरोयो डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै के बढेले पनि गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 को अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र के बढे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
0: यस्तै पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुट आउटमा अस्ट्रेलियाका ह्यारिस आउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको किल्रिन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित अतिरिक्त समयमा खेल एक एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासो आएका छन्। 2082 साल चैत 13-13 2083 असार 18-80 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
1: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 को लागि ल्याएको बजेटमा खुद्रे र टुक्री योजना नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 गते ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड़ भन्दा कमका योजना समावेश नगर्ने तीन दलीय प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रे र टुक्रे योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढ़ाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने भएको छ। त्यसका लागि असार 23 गते बिहान 11 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनु भएको छ।
0: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरूङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुड़केसुला गाउँपालिका 5 इलामा आयोजित कार्यक्रममा सुरूङ निर्माणको आरम्भ गर्नुभएको हो।
1: महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: गोर्खामा गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 छेपेटारमा पुरातत्व विभागले 2 वर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: संघीय संसदका दुवै सदनमा लगातार 2 दिन प्राविधिक समस्या देखिँदा बैठक र प्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण 2 घण्टा प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब झण्डै 1 घण्टा ढिलो गरी मात्र शुरू हुन पुगेको थियो।
0: काया कैरनमा अब पालो उखानको
1: दिन जाओस् बानी नजाओस्
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
0: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिश। त्रिवी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
1: बढ़दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर। विद्यालय तहदेखि नै सचेतनाको कार्यक्रम आवश्यक। स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
0: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
1: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र के बढे बीचको खेल चल्दै। अतिरिक्त समयमा अर्जेन्टिनाको अग्रता। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले सरकारको गाड़ी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेको विषय र सरकारले 100 दिन पुगेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको एक्सप्रेस लेखिएको नीलो गाड़ी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाड़ीको अघिल्लो भागमा दुईतिर हात समातेर रवि जस्तै मान्छे बसेका छन्। अनि गाड़ी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाड़ी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
2: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग विजन एआई टीवी न पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्स्क्रिप्शन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको ईएमआई
1: सकिन्छ हुनेछन्

0: महिलाको हिस्सा करिब एक तिहाई मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तीनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
1: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजलतिर हालम भनेपछि को अख्तियारले के गर्छन् भन्छन्? कर्मचारी आन्दोलन यहाँ जग्गा सग्गा हेरी जान्छन्। कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही के भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो दोकानमा लिँदाखेरि पनि हामीजना गाह्रो छ त। केलाई गाह्रो छ भनेपछि अब राति आँट्छौँ, अध राति आँट्छौँ। पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामीजना ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ। हामीजना त्यही बाटो सब्जीमा लागेको त्यही बाटो हेरिदिए पनि त हामीजना कति कति सुविधा हुने थियो त। कृषि पेसा गर्नलाई त त्यस्तो अब गरिए, अब दुई पैसा जागिर हुन त जागिर बाटी ल्याउने भयो। अब हामी जागिरी नहुने त यही कृषि काम नगर्यो भने त हामीजना टपक्कै हो जाने भयो। अक्का दिनभरि लेबरी काम गर्दाखेरि हजार रुपियाँ मर्छ भने आम्न कृषकमा काम गर्यो भने दुई हजार तीन हजार मर्छ। त्यही भएर पनि केही अन्न झान्कन पाली जाने, केही अन्न बाल बच्चा परिजाने, अनि केही आफ्नो खानालाई पनि सुविधा भइजाने। अनि त्यही भएर हामीले जति कृषकमा हामीले घाटा नमानेर पनि हामीले जति दुःख गरेर पनि मेहनत खटिएर पनि हामीले गर्नु जरुरी छ। निरन्तर गरियो, अब हाम्रो घर कोही रोजगार पनि छैन, आफूले कसैको हात थाम्नु पनि गएको छैन। आफ्नो कृषि पेसा गरेर छोराछोरी पढायौँ, अब हुन्न जागिरी, आफ्नो बाल बच्चाले पढाएछौँ, आफ्नो घरमा धुनीपानी गरेर खाएका छौँ।
0: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
2: हामीलाई त के छ भनेपछि हामी तरकारी हेर्ने काममा धेरै गर्दछौँ, अनि एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीले दोकानमा लिनु नपर्ने थियो। हामीले अलि मिलाएर दिँदा बजारमा दोकान गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाएको छैन। हामीले अहिले बजार नजिक छ र हामी नजिकै छौँ र त्यति अप्ठ्यारो परेको छैन। अब टाढा टाढा किसानहरू गर्नु होला, हामी पनि ज्यास ठिकै छ। बढी भाग महिलाले गर्छौँ, अब घर छैन नि त, अब के गर्ने, अब एक्लै गर्नु परिहाल्यो। अब सबैजना भयो भने सजिलो हुने भयो, एक्लै त अलिक गाह्रै हुने भयो त।
0: कृषि क्षेत्रमा समान कामको समान जेलाको व्यवस्था कानूनमै भए पनि व्यवहारमा धेरै ठाउँमा महिला अझै विभेदको सामना गरिरहेका छन्। महिला र पुरूष दुवैको समान सहभागिता र सम्मानले मात्रै कृषि क्षेत्र बलियो बन्ने किसान चल्लिसरा बुढाको भनाइ छ।
1: हाम्रो विचारमा त पुरुष महिला हाम्रो अगुन्ती ठाउँ त हामी जान्दैनौँ। हाम्रो गाउँ हेर्ने गाउँ त पुरुष महिला एउटै किसानी छौँ। अब विशेष त अब भन्दैछ, अब पुरुषले बुन जाने महिलाले घर धान्ने भने छियो भन्दैछ। अब त्यस्तो छैन, महिला पुरुष बराबरी हुनुपर्ने छ। अब कोही अब कर्मचारी छन्, कोही बेरोजगारी पनि, बेरोजगारीले आफ्नो धन्दा चलिया छन् अनि कर्मचारीले आफ्नो ममा चलिया छन्।
0: नेपालको कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्राविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्का सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।

0: कर्णालीको कृषि महिलाको श्रममा उभिएको प्रश्न छ, तर उनीहरूको मेहनतलाई सम्मान अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म खेतमा काम गर्छन्, त्यसपछि घरको सम्पूर्ण काम पनि महिलाहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन।
1: अहिले पनि कतिपय ठाउँमा किसान भनेको पुरूष हो, महिलाको काम घरभित्र, महिलाले बजार जानु हुँदैन जस्ता सोच जीवित छन्।
0: यस्तो सोच परिवर्तन र महिला किसानका लागि सहज वातावरण बनाउन स्थानीय सरकारको भूमिका के होला? महिला किसानको भनाई सुनौ।
2: मेरो नाम रिना कुमारी थारू हो। हाम्रो लागि अब यहाँ लगाउन पनि दिए छैन, हाम्रो लागि यो त छुट्टै ठाउँ व्यवस्थित रूपमा बनाइदिए राम्रो हुन्थ्यो। एउटा हामी बरु भारै थियौँ दिनमा दैनिकी, अब हाम्रो लागि त भन्छौँ हाम्रो लागि एउटा त्यो सरकारी लगाउनेको मन्दिर जस्तै बनाइदिए राम्रो हुन्थ्यो। बरु हामी दैनिकी दिनकै बैठकी पनि दिएछौँ, अलि राम्रो बनाइदिए। पानी पानी पर्यो भने फेरि दुःख हुन्छ हामीलाई, सम्मान गर्नु पर्यो महिलाहरूलाई, अनि महिलालाई पनि गर्नु पर्यो सम्मान, अनि महिलालाई छुट्टै दिनुपर्छ।
3: मेरो नाम विष्णु साई ठकुरी। हामीलाई त अब तरकारी बेच्न कहिले यता साह्रो भन्छ, नगरपालिकाले कहिले उता साह्रो भन्छ। हामीलाई ठाउँ बनाइदिए, व्यवस्थित गराइदिएपछि बरु हल्का न्यूनतम रकम उठाएर त्यहाँको व्यवस्थापन गरेको अनुसार अब बरु रकम उठाएर उ गर्दा हामीलाई राम्रो हुन्थ्यो। अनि यत्रो मास छ, लगभग 300 जना छौँ हामी, 300 जनाले एक ठाउँ बनाइदियो भने हामीलाई राम्रो हुन्थ्यो, सुविधा हुन्थ्यो। अनि यस्तो पानीमा छ, अनि घाम छ, त्यही पनि रोमा छौ, सुरक्षित अब कुरै छैन। अब हामीलाई एक ठाउँ दियोस्, अनि ठाउँ बनाइदियोस् अनि भन्ने लाग्छ हामीलाई। हामी 6 बजेबाट 9 बजेसम्म, त्यसपछि त कुहिने हो, अब जति छ फेरि भोलि बिहान आउन दियोस् बेच्ने हो, नत्र नगरपालिका आयो भने भेट डल्लाखेट्यो भने डगुर्ने हो, यस्तै हो। अहिलेसम्म हामीलाई अब केही गर्ने कुरा छैन के नगरपालिकाले, अब उठ भन्ने मात्रै छ, हामी कहाँ जाने भन्ने मात्रै अन्डेलमा छौँ। अब धेरैजना अब केही दिनसम्म कहीँ ठाउँ बनाउँछु भन्ने कुरा भयो, अहिले त अब केही छैन त्यस्तो हामीलाई राख्ने यता भन्ने केही छैन। दुःख त छ हामीलाई, यस्तो अब रोडमा छौँ, अनि कमसेकम नगरपालिकाले अलिकति व्यवस्थापन गरिदियो भने राम्रो होला भन्ने हो। अब नगरेपछि त अब के भन्ने, यस्तै दुःख छ सबै दिदी बहिनीलाई, यस्तै दुःख छ। त्यसलाई नियन्त्रण गर्नलाई त अब समाजमा अब अलिकति अब परिवर्तन गर्नलाई त अब सबै दिदी बहिनीहरू एकजुट भएर अब काम गर्नुपर्छ, अनि गाउँ समाजमा त्यही त हो नि।
1: उहाँहरूको अनुभवले पनि महिला किसानलाई कृषि व्यवसाय गर्न केही कठिन भएको देखाउँछ। महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ।
0: महिला किसानलाई किसानकै रूपमा चिन्ने, जग्गामाथिको अधिकार सुनिश्चित गर्ने, कृषि तालिम, प्रविधि, ऋण र बजारमा समान पहुँच दिने हो भने कृषि उत्पादन मात्रै होइन ग्रामीण अर्थतन्त्र पनि बलियो बन्न सक्छ।
1: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ? नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने? अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ व्यावसायिक महिला किसान। उहाँसँग हामीले महिला किसानमाथि हुने विभेद, अदृश्य हिंसा, बजार पहुँच सुधार्न सबैभन्दा प्रभावकारी उपायसँगै महिला किसानको निर्णय क्षमता बढाउन परिवारको भूमिका कस्तो हुनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम चाहिँ अस्मिता थी, म शंकरपुर 8 मनेडाँडा महिला कृषक समूहको सचिव। तपाईँ व्यवसायी किसान पनि हुनुहुन्छ? अहिले कति गरिरहनु भएको छ इस्कुस खेतीहरू?
5: अहिले चाहिँ हाम्रो महिला एकता समाजबाट दिएका हाम्रो टनेल र नगरपालिकाबाट दिनुभएको हाम्रो बजेटबाट हामीले 3 टनेल गरेर लगभग हाम्रो 4 टनेल छ। अनि त्यसमा हामीले
4: हाम्रो भन्नाले तपाईँको समूहको?
5: हजुर, समूहको महिला।
4: व्यक्तिगत रूपमा चाहिँ व्यवसाय गर्नु भएको छ कि छैन?
5: छ, मेरो पनि व्यक्तिगत रूपमा टनेल 2 छ अहिले चाहिँ मेरो चाहिँ, अनि म अरू जस्तो कि बारीमा मकै कोदो त्यस्तोहरू पनि गर्छु।
4: बेच्ने पनि गर्नुभएको छ?
5: बेच्ने पनि, हजुर।
4: इस्कुस खेती चाहिँ कति छ?
5: इस्कुस खेती हाम्रो 2 रोपनी समथिङ जति छ।
4: 2 रोपनीमा गरिरहनु भएको छ?
5: हजुर।
4: कति कारोबार हुन्छ वार्षिक रूपमा? वर्षमा कतिको बेच्नुहुन्छ?
5: वर्षमा हामीले त्यस्तै नै 1-1.5 लाखसम्म बेच्नुहुन्छ
4: है?
5: हजुर।
4: कतिको सजिलो हुँदो रहेछ, जस्तो पुरुष किसानले पनि काम गरिरहेछ होइन, महिला किसानले पनि काम गरिरहनु भएको हुन्छ, पुरुषको तुलनामा महिला किसानलाई काम गर्न चाहिँ कतिको सजिलो, गाह्रो, अप्ठ्यारो के हुँदो रहेछ तपाईँको अनुभवमा?
5: महिला र पुरुषको दाजुभाइ हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तै कि पहिला पहिला हामीले त इस्कुस टिपेर सानो साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिला मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेला प्याड पनि हुने नै थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म आफै स्वयंले नै भोगिया छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
4: अहिले अब भारी बोकेर जानु परेन
5: परेन।
4: साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
5: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी एक घण्टा डेढ घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
4: अन्त इस्कुस बोकेर साँखुसम्म पुर्याउनु जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
5: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाहरूले नै। हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो, जस अगाडि बाख्रालाई दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
4: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
5: पहिला पहिला चाहिँ अहिलेको तुलनामा भन्दाखेरि पहिलाको तुलनामा चाहिँ अलिक गाह्रो नै भन्दाखेरि चाहिँ पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
4: एउटा काम भन्नाले कस्तो छ
5: मतलब कि उहाँले एउटा जस कमाइ ल्याउनु पर्ने ठाउँबाट कमाइ ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न।
4: तर कमाउने त तपाईँहरू पनि त कमाउने हुनु भयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो भने त बजार होइन र?
5: हजुर,
4: हामीहरू त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
5: त्यो पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
4: कारणले
5: पनि होला।
4: अहिले चाहिँ अलिक कस्तो छ?
5: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
4: अहिले पनि त्यो क्रम जारी नै छ।
5: हजुर, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
4: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
5: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। जस पुरुष महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो। त्यही हो,
4: महिला अगाडि बढ्नुपर्छ भन्दै गर्दाखेरि त अहिले अब धेरै मानिराणाकै कुरा गर्दाखेरि धेरै महिलाहरू व्यावसायिक रूपमा खेती गरिरहनु भएको छ, अब उहाँहरूले घरको काम पनि गर्नु परेको छ, अनि व्यावसायिक रूपमा खेती पनि यता खेतीपातीको काम पनि गर्नु पर्यो, बजारसम्म पनि पुर्याउनु पर्यो, झन् दोहोरो मार परा जस्तो, दोहोरो भार परा जस्तो पनि लाग्दो रहेछ नि, देखिँदो रहेछ। यसलाई चाहिँ कसरी घटाउने त त्यसो भए?
5: अब कतिपय पुरुषहरू त आफ्नै काममा गइराखेको हुन्छ, उहाँ त छैन, तर घरमा भएको पुरुषहरूले चाहिँ महिला नै सघाइदिनु पर्यो। अहिले मने डाँडामा अहिले हाम्रो इस्कुस डायो सेन्टर भइरहेछ, त्यहीमाथि हाम्रो कृषि टनेल पनि गरिरहेछ हामीले, तर त्यति सजिलो चाहिँ छैन। हामी त अब तरकारी नबिके पनि हामी गाउँ गाउँ डुलेर बिकाउनु पर्ने हुन्छ, अब यति बेच्न पाइने यति हुन्छ भन्ने हुन्छ भने पुरुषहरूमा चाहिँ तिनीहरू गरिहाल्छ नि भन्ने जस्तो, मोबाइल हेरेर बस्ने, अब घरदेखि यताउति घुम्न जाने, फुटबल भन्ने के भन्ने, तर हामी महिलाहरू चाहिँ घरमै अझैसम्म पनि फुत्किन पाएको छैन। जस घरभन्दा यताउति यता भाग्ने उता भाग्ने त्यतिमै
4: सहयोग घरको मान्छेले दियो भने अझै प्रगति गर्न सकिन्थ्यो है?
5: हजुर, घरबाट सहयोग पुरुषले गरिदिनु भयो भने त हामी त महिलाहरू त अझै थप अगाडि बढ्न सक्थ्यौ, टाइम पनि हुन्थ्यो, यस हाम्रो महिलाहरू चाहिँ केही हदसम्म अगाडि बढ्न सक्थ्यो? पहिलाको तुलनामा चाहिँ अहिले चाहिँ अलि अगाडि नै बढ्नु भएको छ महिलाहरू
4: आफ्नै हिम्मतले आफ्नै सहारले।
5: हजुर,
4: अब के गर्नुपर्छ स्थानीय सरकारले ताकि तपाईँहरूलाई अझै सजिलो हो?
5: स्थानीय सरकारले चेतनामूलक कार्यक्रमहरू ल्याउनु पर्यो, अनि हाम्रो दाजुभाइहरूमा चाहिँ के को विकास गर्नु पर्यो भन्दाखेरि महिला पुरुष एक हो, उसले गर्नुपर्ने काम मैले सघाइदिए अलि हामी दुईजनामै बाँडफाँड भयो भने हाम्रो दुईजनाको जीवनमा सहज हुन्थ्यो। एक रथले मात्रै एक पाराले मात्रै रथ चल्दैन, दुईजनै मिल्यो भने जस्तो सुकै गाह्रो पनि सहज हुन्थ्यो।
4: अहिले त अब जस्तो घरको मान्छेहरूले पनि तपाईँहरूले पनि दुई पैसा कमाएर दिनुहुन्छ, घर खर्च चलाउनुहुन्छ, उहाँहरूसँग सबै कुरामा निर्भर पर्नु परेको छैन नि त, बुझ्नुभयो कि? अलि के भन्नुहुन्छ यसमा चाहिँ? तिमीहरू पनि गर्न सक्ने रहेछौ, तिमीहरूले पनि यसरी गरिरहेछ, मलाई यसरी सबै सहयोग गरिरहेछ भन्ने कुरा बुझ्नुहुन्छ कि नै?
5: अहिले त बुझ्यो भन्नु, पहिला तुलनामा अहिले चाहिँ हाम्रो महिलाहरू चाहिँ आफै कमाउन थाल्नु भएको छ। प्रायले आफ्नो टनेलहरू प्रायको टनेल नै भइसक्यो, रक्सी पार्ने अथवा के न के गरेर कमाइराख्नु भएको छ। श्रीमानसँग चाहिँ त्यस्तो मागिराखिराख्नु पर्ने चाहिँ छैन, अब ठुलो ठुलो कामको लागि केही भए त हो,
4: तर तपाईँहरूले भन्नुहुन्न हामीले पनि यसरी गरिरहेछ, तपाईँहरूले पनि यो काम चाहिँ सघाइदिनु भयो भने यसरी सजिलो हुन्छ भनेर भन्दा चाहिँ के भन्नुहुन्छ नि उहाँहरूले?
5: गर्नु त गरिराख्नु भएको छ, गर्नु राम्रो भन्नुहुन्छ, कुनै
4: मैले यो गर्छु मैले यसरी सघाउँछु चाहिँ भन्नुहुन्न त्यसो?
5: हजुर, तर सघाउँछु भन्दा नि त्यति मात्रमा चाहिँ हुँदैन, सघाउने चाहिँ केही हदसम्म चाहिँ सघाउनु भएको छ, अझै बुझिदिए राम्रो हुन्छ।
4: धेरै बुझ्दैदेखि
5: हजुर,
4: अनि तपाईँहरू त बुझ्दै बुझ्नुहुन्न यसरी सघाइदिनु न भन्दा चाहिँ के भन्नुहुन्छ नि?
5: हे म मोबाइल हेरेको बेलामा डिस्टर्ब नगर, अहिले पछि गरिदिन्छु भन्नुहुन्छ, टाइम त्यत्तिकै जाने कि, अनि हाम्रो चाहिँ काम यता नि थाती हुने उता नि अब भागदौडमै जस दिन गइरहेछ हाम्रो चाहिँ।
4: जस्तो अब घर छोडेर हिँड्दै गर्दा बाहिर निस्किँदा बजारसम्म पुग्दा अथवा खेतीपाती गर्नको लागि दसजना मान्छेसँग भेट हुँदाखेरि उहाँहरूको प्रतिक्रिया चाहिँ के आउँछ? कहिले बजारबाट फर्किन ढिला होला होइन, अबेर होला, त्यस्तो बेलामा बुझ्नुहुन्छ कि किन बुझा गरिस् भन्नुहुन्छ कि के छ?
5: त्यस्तो बुझ्नु त हुन्छ कि कामले यस्तो ढिलो भयो भनेर भन्नुहुन्छ, तर यो कामले भनेपछि अहिले त हाम्रो महिलाहरू सबैजना सँगै हिँड्ने ग्रुप भएपछि, अनि हामी एक्लै एक्लै त्यति हिँड्न पनि हिँड्दैन, प्राय साथीहरू कामकै कारणले हिँड्ने हुन्छ, त्यस्तोबाट घरबाट त्यस्तो चाहिँ अहिले चाहिँ छैन।
4: अघि मेरो आदितले भन्दै हुनुहुन्थ्यो कि बजारबाट हिजो भर्खरै मात्रै दुईजना 8 बजे राति आउँदाखेरि घर आएर फेरि खाना पकाउनु पर्यो अरे, घरमा श्रीमान हुनुहुन्छ
5: हजुर,
4: अनि आएर बजार जा बजारमा आफ्नो काम सक्का, अनि राति आएर खाना बनाएर फेरि उहाँलाई खुवाउँदा त्यो त हट्टे जस्तो भयो, गाह्रो भइरहेछ भन्ने कुरा गर्दै हुन्छ कि? त्यस्तो अनुभव चाहिँ सके छैन यहाँ?
5: छ त्यो, किन भन्दाखेरि अहिले पुरुषहरू के भइरहेछ भन्दाखेरि टाइम त्यस्तै लस गरिरहनु भएको छ कि, अनि श्रीमतीलाई सघाउँछु भन्ने त्यति किन सोच नभएको जस्तो लाग्छ मलाई, त्यस्तो फिलिङ आउँछ। किन भन्दाखेरि अब गोलमेरा अहिले हाम्रो पाकिरहेछ टनेलमा, अब भाव पनि अलिक थोरै नै छ, अब मान्छेहरू त लिन त एउटा दुइटा मात्रै आउँछ लिनलाई, उसको घरमा छ भनेर एउटा दुइटा लिन आउँछ, अरू त सबै त आउँदैन नि, अब त्यो हाम्रो आफ्नै सामान भएपछि बिकाउनु पर्यो, त्यो बिकाउनलाई त हामी त अहिले त हामी गाउँहरू डुल्नुपर्ने हुन्छ, गाउँ डुल्दाखेरि त आफ्नो काम पनि गर्नुपर्ने हुन्छ, प्लस घरको धन्दा पनि गर्नुपर्ने हुन्छ, त्यो पनि बिगाउनु पर्ने हुन्छ, अनि घरमा फर्किँदाखेरि पुरुषहरू पसलतिरै आफ्नै तालमा बिजी हुनुहुन्छ, तर उहाँलाई खाना बनाउनु पर्छ बच्चालाई दिनुपर्छ भन्ने चाहिँ सोच छैन कि के हो जस उहाँलाई वास्तव
4: जिम्मेवारी बोध भएकै छैन,
5: जिम्मेवारी
4: अझै पनि तिमीहरूकै काम हो
5: हजुर,
4: तिमीहरूले नै गर्नुपर्छ भन्ने खालको अझै पनि छ?
5: अझै पनि छ, त्यस्तो उयो चाहिँ हटेको चाहिँ छैन पुरै, तर केही हदसम्म चाहिँ अलिकति भए पनि परिवर्तन भएको छ, तर पुरै चाहिँ छैन। पुरुष र महिलामा अहिले पनि डिफेन्स त डिफेन्स नै छ भनौँ, त्यस्तो सहज चाहिँ भएको छैन महिलालाई।
4: अझै अघि पनि आइसक्यो हामीले कुरा गरिसक्यौँ, यदि घरका मान्छेले थप सहयोग गर्ने हो भने त व्यावसायिक रूपमा अझै उछाल्ने हुने
5: रहेछ, यही छैन केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिग्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो हामी। दुःख चाहिँ गरेको
4: छ परिवर्तनको कुरा अहिलेदेखिको कुरा होइन नि त म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ के कारण होला जस्तो लाग्छ हजुरलाई
5: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो आमाले पनि छोरालाई पर्दैन तिमी यो गर्न तिमी यो पढेर बस्छ तिमी काम गर्नु पर्दैन भने
4: काम नगर
5: नगर भन्ने
4: त्यस्तो
5: चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म दबिरहेको
4: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्नु भयो
5: त्यो फरक नै पर्ने भयो अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो
4: आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त
5: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले
4: गर्न लाउनु
5: हजुर मेरो चाहिँ एउटै छोरा भए पनि हरेक काम छोरी छोरा बराबर नै हुनुपर्छ
4: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन् ती मध्ये 70% चाहिँ किसान महिला छन् कि महिला किसानले काम गरिरहेछन् तर उनीहरूको न परिचय छ महिला किसान भनेर अनुदान राहत लिने पुरुषै छन् होइन राहत लिनेसम्म पनि पुरुष

0: तपाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: Dakar dile le kuntum chawase du dewa super.

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अंजु कार्की। सोले समाचारको शुरूआतमा मुख्यमुख्य खबरका शीर्षकहरू। सोताङ गाउँपालिकामा शिशु कर्मचारी नियुक्त, 14 लाख बढी अनियमित भुक्तानी, महाकुलुङमा क्षमता खराब क्षमता भएका परिवारलाई उद्यमी मेसिनहरू सामग्री वितरण, सामुदायिक बियो बैंक स्थापना तथा व्यवस्थापन पालन सकियो। सोलुखुममा पर्यटक स्थानहरूको पहिचान तथा प्रबन्धनका लागि सरकारवालासँग अन्तर्क्रिया, कोशी प्रदेशको बजेट विवाद, मन्त्रीहरूले 40% बजेट फिर्ता गर्ने। स्वास्थ्य बीमा बोर्डद्वारा 43.42 करोड़ भुक्तानी, अनावश्यक परीक्षण नगर्न बिमितहरूलाई निर्देशन, गैराती देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने। र विश्वकप फुटबलमा प्रतिस्पर्धात्मक खेलमा केप भडेल हराउँदै अर्जेन्टिना अन्तिम 16मा। अब समाचार विस्तारमा। सोताङ गाउँपालिकाले स्वीकृत दरबन्दी भन्दा बढ़ी संख्यामा कर्मचारी नियुक्त गरी 14 लाख बढ़ी रकम भुक्तानी गरेको छ। महालेखा परीक्षकको आर्थिक प्रतिवेदन अनुसार गाउँपालिकाले 14,23,542 रूपियाँ अनियमित भुक्तानी गरेको उल्लेख गरेको छ। महालेखाले स्थानीय सरकार संचालन ऐन 2074 को दफा 83 मा स्थानीय तहले स्थान, आफ्नो क्षेत्र अधिकार तथा कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी प्रकृतिको कामका लागि करारबाट लिने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ। सोही ऐनको 83-8 मा पालिकाले नगर प्रहरी, सवारी चालक, सहयोग कार्यालय सहयोगी, इलेक्ट्रोनिसियन, चौकीदार, माली, बगैंचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ। यसैगरी कोशी प्रदेश स्थानीय सेवा ऐन 2080 को दफा 14 को 1 मा स्थानीय सरकारी सेवाका कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै व्यक्तिलाई जला दाबीमा वा करारमा नियुक्त गर्न पाइने छैन भन्ने व्यवस्था छ। तर सोताङ गाउँपालिकाले विभिन्न पदमा कर्मचारीहरू करारमा राखेको छ। स्थानीय तहले एक चरण

घोषणा गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले सिलुकुम्बु प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला भएकाले यसको प्रचार प्रसार तथा व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। वहाँले पर्यटन क्षेत्रको विकासले स्थानीय सृजना, रोजगारी सृजना, आय आर्जन वृद्धि तथा समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नु भएको छ। कार्यक्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, पर्यटन व्यवसायी, सामुदायिक वनका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान, पूर्वाधार विकास, वातावरण संरक्षण, पर्यटन प्रबन्धनका चुनौती तथा सम्भावनाका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए। डिभिजन वन कार्य सिलुकुम्बु जिल्लाका वन जैविक विविधता, ताल तलैया, फर्ना, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ। कार्यक्रममा पर्यटन प्रबन्धनका लागि स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र तथा समुदाय बीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले सिलुकुम्बुका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न साझा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्य सिलुकुम्बुका प्रमुख रामजी शाहले गर्नु भएको थियो। महाकुमा गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यका उद्यमीलाई 2,45,257 बराबरका प्रविधि तथा मेसिनरी उपकरण वितरण गरिएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करूणा फाउण्डेशन नेपालको आयोजना तथा नेपाल त्रिपक्ष लागत साझेदारीमा तथा राष्ट्रपाङ्ग नेपालका प्रतिनिधिको सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2082 सूत्र वार्षिक कार्यक्रम अन्तर्गत 80% अनुदानमा सामग्री वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष सूर्य बहादुर राई, उपाध्यक्ष विपना कुलुङ तथा प्रमुख प्रशासकीय अधिकृत खरिदन्दले अर्चना अपाङ्गता भएका व्यक्ति वा उनीहरूका परिवारका सदस्यलाई उद्यमी मेसिनरी सामग्री हस्तान्तरण गर्नु भएको छ। कार्यक्रम अन्तर्गत प्रकाशित सूचना अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन मार्गदर्शन 2082 अधीनमा 2083 जेठ 20 गते बसेको समय बैठकको निर्णय अनुसार छनौट भएका लाभग्राहीलाई 20% लागत साझेदारीमा उपकरण हस्तान्तरण गरिएको उल्लेख गरिएको छ। वितरण गरिएका सामग्रीमा 20 लिटरको डो मिक्सर, कफी ग्राइण्डर मेसिन, डिजिटल तराजु, मसला पिस्ने मेसिन, किमा बनाउने मेसिन लगायतका उद्यम संचालनमा आवश्यक पर्ने विभिन्न उपकरण रहेको छ। यसैबीच महाकुली गाउँपालिकाको सहकार्य तथा कृषि वन स्रोत केन्द्र खिरौलीद्वारा आयोजित 3 दिने सामुदायिक बीउ विकास बैंक स्थापना तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा गाउँपालिकाका 5 जिल्लाबाट 24 जना कृषक तथा कृषि वन स्रोत केन्द्रका सदस्यहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष सूर्य कुलुङ, उपाध्यक्ष विपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत हरिधन राई, कृषि शाखा प्रमुख राजेश पन्त, पशु शाखा प्रमुख डाक्टर विभूति निरौला लगायतको उपस्थिति रहेको थियो। कोशी प्रदेश सत्तापक्षकै बीचमा लामो समयदेखि चल्दै आएको बजेट विभाग समाधानका लागि 6 सदस्यीय कार्यदलमा सहमति जुटेको छ। मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको बजेट कटौती गरेर अन्य निर्वाचन क्षेत्रहरूमा सन्तुलन मिलाउने गरी कार्यदलमा सहमति जुटेको हो। नेकपा एमालेका सांसद एकराज कार्कीका अनुसार बाटो किताबमा मन्त्रीहरूका क्षेत्रमा गएका बजेटहरूको मन्त्रीहरूले नै समर्पण फिर्ता गर्ने र त्यसलाई कम बजेट परेका क्षेत्रहरूमा वितरण गर्ने सहमति भएको छ। सांसद कार्कीका अनुसार मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुन्दरले आफ्नो क्षेत्रमा लगेको 40%, खानेपानी मन्त्री तेलचन्द पाठकले 30% र अन्य मन्त्रीहरूले 10% बजेट समर्पण गर्ने सहमति भएको छ। यद्यपि यो सहमति सरकारले कार्यान्वयन नगरे बजेट पारित हुन नदिने सांसदहरूको तयारी छ। यो सहमति लागू भए कर बचत रकम बचत हुने र त्यो रकम अन्य निर्वाचन क्षेत्रमा विनियोजन गर्ने कार्यदलले सुझाव दिएको छ। मन्त्रीहरूले आफ्नो क्षेत्रमा लागेको यो बजेट फिर्ता गरेपछि त्यसलाई प्रदेश सरकारले योजना र बहुवर्षीय योजनामा समानुपातिक ढंगले लगानी गरिनेछ। विवाद समाधानका लागि सरकारले एउटा कार्यदल वा आयोग गठन गर्नेछ। उक्त आयोगले दिएको सुझावका आधारमा सरकारले बजेट सन्तुलन मिला

अनुसार मुख्यमन्त्रीले पनि बजेट वितरणमा केही कमजोरी भएको नैतिक रूपमा स्वीकार गरेपछि यो सहमति जुटेको बताइएको छ। सहमति भएसँग अब प्रदेशसभाको बैठक सुचारू र बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ़ने उल्लेख गरिएको छ। फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै सावक विश्वका अर्जेन्टिना अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज भएको खेलको नकआउटमा केप भडे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भएको छ। खेलको निर्धारित समय केपको बराबरीमा सकेपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफको 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी गोल फर्काएको थियो। उसका लागि रायल मेढोसले पासमा डेयरो गुजातले गोल गरेका थिए। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको छ। खेलको 92 मिनटमा निसाधो मार्जितले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको केही बेरमा 103 मिनटमा सिडनी लचपले गोल गर्दै केप भडेलाई 2-2 बराबरीमा पुर्याएका थिए। तर खेलको 111 मिनटमा केप भडेको लियोनको प्रहार गोलमा अर्जेन्टिनाले 3-2 अग्रता बनाएको थियो। लियोनल मेस्सीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रेमोरोले ह्यान्डिङ प्रहार गर्दा डिएरोलाई लागेर गोल हुन पुगेको थियो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केप भडेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गरेको छ। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले आजको 107 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम सोह्रमा जीवसँग खेल्नेछ। विश्व फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कान्सन सिटीमा रंगशालामा हुँदैछ। यसअघि गैराती भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। अवस्त बिहान 7 बजेको खेल समाचारबाट अन्जुकाको विदा हुन्छु। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोल एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना।
1: सालुङ सुनबेसी सड़क निर्माण कार्य फुर्तिङ हुँदै नमुसे तर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नछुटा खाम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
0: सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 7।

0: अधिकारको उत्तम रक्षण गरौं। नस्करी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hip hop, hip hop.

सूचना सूचना सूचना सुरुङ झुलबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेला साधन क्षेत्रमा नास्ता काट्न गाई बस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिलिङ झिलबैसी उपभोक्ता समिति सुनिखुम्बु हिंसाबाट बचाउ र बचाउ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रेज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904994 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

हटाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड. राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए. जाउँ न मेरो साथी.
5: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
6: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साधा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.

0: ए बाबु नै न मेरो त हात खुट्टा अनुसार झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843 89 86 52 9824 74 17 18 9843 4969 र 9861323 1472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञान

जीव भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा काट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेनेका दिदी।
4: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक।

0: समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
1: हो भो ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
4: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
5: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।
6: मरे नि के हो?
5: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको? एम्बुलेन्स एम्बुलेन्स
5: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
6: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना

0: अदालत को निर्णय सहित पति व पत्नी दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना विलयमा दर्ता गर्न नागरिक को कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो?
3: ब्याट्री
2: अब चाहिँ के हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआतिन, यसो त जल्दै नै लगिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: इस्टाम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
2: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्गाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म अर्जुनलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
2: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
8: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
10: ए बाबु हतियारहरू टर्च बालेर जाऊ
11: पर्दैन आमा त्यही पुगे त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
10: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
11: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
11: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
10: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउँ
3: नेपाल सरकार विज्ञापन हो आत्महत्या
8: को भूतना कसरी रोक सकिन्छ डिप्रेशन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने वाससम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
12: बाल बालिका
8: माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
12: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाई सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
8: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
13: हेलो
14: हेलो बहिनी सन्चै छौ
13: हजुर सन्चै छु हजुरलाई कस्तो छ
14: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
13: अनि हुलाकमा पो जानु
14: हो नि हुलाकमा जाऊ न
13: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
14: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
13: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
14: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
13: ए सहरमा मात्रै होला नि
14: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
13: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बत्तीको तार है ख्याल गर।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार लट्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुस गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको बसमा सोमसात कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या 1 वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कार्य परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित नै क्लासरूम इन सम्बन्धका क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको विषय लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यकता कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी टुटो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका साथ सुनखुम्बु।

शैक्षिक अवस्थिता सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 छैन। आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषय हुने माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी विद्यार्थी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको

Almanya kesin. अनि कतै आफ्नै ठाउँका दिँदा

सवारी साधनको हिँडो तीर्थस्थलहरु सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कल्पित भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा

नमस्कार म धन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। प्रणालीमा हराइरहेको मिनी बस र यात्रु खोज्ने सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो। आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम। महारंगाट बुटवल सड़क पूर्वी खण्डमा कालो पत्र र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका काम।

गुजरात राइज अफ क्यानाडा र मुरतको लेख्दै नेपाल खबरमा अब पूरा खबर राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको पनिबाट राहदानी सेवालाई नयाँ

सेवान अनुसार 24 देखि 26 गति सम्म 3 दिन बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा अनुसार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै अनुसार

cosa sono anche qualche appoggio una valco una trattiva tiene un bugni o se come sa che cosa no come ripudesso mi adesso mi assumi ecco da spazio non amare con un bus o se di vivere con la mia democrazia continuo बारी पूर्वानुमान महाशाखा का अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ भक्तपुर ललितपुर सहित बाँकी बर्दिया कैलाली कञ्चनपुर डडेलधुरा बैतडी बझाङ अछाम दैलेख जाजरकोट सुर्खेत सुनकुवासभा तेह्रथुम र आसपासका जिल्लामै भने साना नदीमा पानीको बाह उल्लेख्य बन्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन छोटाउँसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। नवीनगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्ड

सड़क सुरक्षा अन्तर्गत का कामहरू मात्र बाँकी छन्। यससँगै सड़क आयोजनाको पूर्ण खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहयोगले पूर्ण ऋण सहयोगमा निर्माण

0: अंतर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्य मेगाहर्ज एटिंगल हामीले राहदानी सेवा असार 24 केही दिन बन्द हुने असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाखीता हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3,722 परिवार प्रभावित भएको पनि

अनुसार आउँदो वर्ष 70 अर्ब युरो अर्थात 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष यू ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 शुरू भएको रूस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजय

उपभोक्ता अधिकारको यस्तो मौसम गराउन निरस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विषक लिने र दिने गरौं। कारोबारलाई परदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा न्यासी नीति गुणस्तर एकिन गरेमा छ खरिद बिक्री गरौं। वस्तु र सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय

0: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुनएफएम। सुनएफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।
1: Black and the white, the bitch and thumb. Bull and lightning,

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बन्नु र आजदेखि सजिलो अन्य हर प्रकारको अनलाइन ब्याङ्किङको फाइदा उठाउनु गुप्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी गुप्तिनाथ विकास जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ
1: वैधानिक पाली सीटीसी खरीद कार्य संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल वन्यजीवको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम भएको बेला सर्वसाधारण कृषक तथा कृषि संघहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ, सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुम किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेबु।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: कक्षा 11 को लागि पढ़ाई अनुशासन पनि कडा चाहियो, अन्य अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्धु सरको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटी संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्र सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आफ्नो उज्जवल भविष्यको जग
3: थप जानकारीका लागि सम्पर्क 97125157 97125157।
4: सफलताको सही छ।

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु हिन्दुस्थित सड़क निर्माण कार्य फुटिल हुँदै मनुष्यतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र टेलिभिजनसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसपाल तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसर दिँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समय सम्पूर्ण गर्न स्वदेशी स्वयंको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु। हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चाँडे कतै पाउनु। अब सामान लिन काठमाडौँ जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसकेँ हौ। नसुने भएन, सुरु दुखुम्ब नगरपालिका ओडामी नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई थियो। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाई सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुरु दुखुम्ब नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 चमेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 58 70 3 5 र 98 61 34 2 13।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी।

अवस्थामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाजसेवा गर्ने एउटा ठूलो आदर्श सोलु खुम्बी जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति पुरस्कारमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि र सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 3 0 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 0 होस्टेल सञ्चालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गराउन् नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बेद दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाउ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति भए क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नुमा स्थानीय प्रशासनमा उसुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रवेश द्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि यसो यसै रोजी।

सबै देशको यसले हो हाम्रो पहिलो रोजाई।

सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा नस्ता तट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुरु खुम्बु युनिहिंसाबाट बचौ र बचाउ यौनसम्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र यसबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद फोन गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: विद्युत प्राधिकरण से मुख्य वितरण केन्द्र को सार्वजनिक
1: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, सुखी तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। कोहीमा आगो लागेको, तार नटुङ्गेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्नहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल गर्न उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा सुनिश्चितमा सारा सन्देश।

0: एसईपछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
0: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन् वाह पढाइ पनि राम्रो प्रतिभाले पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनिसा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेसनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन् लोकेशन कहाँ हो अङ्कल साबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउनु
3: यदि तपाईँको बस्नमा चौसा पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा व्यवस्थापना केन्द्र एसआरडीसी काफ्री पुनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768 अङ्कमा 9852-05-768

0: Ai, o rádio no solo é
1: Solo FM, XA1.3 MHz. Ujjwal bhavishya ko lagi hamro abhiyan.
2: Sanchit. Solo FM, the studio time.
3: It's 1 PM. Dusko ek baje.
1: साथमा न्यू स्टार डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्पिन नगरपालिका 5 सोलुखुम्बु
4: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम मा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली आधुनिक गीतहरू

Just to see.

0: 나야 just to be 나야 한번
1: इच्छुक अवस्थता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी विनती तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको सूची लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसी र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सकले प्रतिनिवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउनु। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्लाभरिमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एड क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्हिनुहोस्। गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी बल्बका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904994 र 9863868। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

I'm gonna go to the hospital.

I'm gonna go to the hospital.

而来的门，只敢承认我。

I'm not going to be able to do that.

0: नागरिकता कक्ष संचालन होने संबंधी सूचना अदलित व गृहित विभिन्न भवनत व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन को उक्त कक्ष नीति को सेवा प्राप्त करने स्पष्ट होने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क नाप्ने अनुरोध कर सेवा प्राप्ति में पति को प्रलोभन न करी अर्थ सेवा लिख हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्राहकों अधिकार कार्यालय प्रमुख सभी संपर्क
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान गए।
2: भाई शर्मिला बधाई छ एसयू उत्तीर्णको मा
3: तिमीलाई पनि बधाई छ अनि कलेज कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको चाबिल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दर्शनमा मिलेर पढ्यो अरू पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भयो भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनेन्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दशै शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हरबन्दा 100 मिटर पूर्व सम्पर्क 01 4822336 4245।

Estatal y Yapambur.

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दुकले स्थानीय तहबाट प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा दश प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा दश आयोजना प्रस्ताव बने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कृषि प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
2: खै जन्मदाता दिनुहोस् त।
3: गरेको छैन नि म्याडम।
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
3: मलाई त थाहा नै थिएन नि।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
4: आदरणीय सेवा ग्रही मोहन भवानी यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ।
0: उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
4: सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नदी आफू सेवा लिन हार्दिक अपील गर्दछु।
0: सेवा प्राप्तिमा कुनै घरसम्ममा अधिकार कार्यालय प्रमुख शर्मा कृषि सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: दाइ राईको साधन स्टोरमा दिनको कभरहरू अर्डर गर्नु भएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साधा स्टोर्समा नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई दादो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्कासनक माथि सोही दर्ता नम्बर कायम हुने गरी अघिले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साधुको नम्बर कायम गरी विभूतको प्रतिलिपि हुनेछ। विशेष गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हस्ताले खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मेरे तो हाथ खुट्टा अरुणा सा झमझम गर्छ इनासले मुदान बनाओ मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने करार छ थाकेर हिरान भए पनि हिँड्ने नगरी रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको पनि हुन्छ हामीसँग
2: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछोक दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्सपञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 92 98 24 74 17 18 98 43 40 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो देवकुण्ड नगरपालिका 5 सल्लरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

0: वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दीसँग स्थानीय तहर प्रमुख कार्यालयबाट आर्थिक रूप से 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चौथो मौजति आयोजना बन्दी सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मासको घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मासिकको कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.in हुन पुनस्थितिमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
1: यदि तपाईँको बस्नेमा समाचार पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्री कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका ओडामिनी 16 फोनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट छुट्टी पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98025 अङ्कमा 9853055768 महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौटको प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्था

0: कस्तो
1: निभ्राग्लोफबाट बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको
0: भन्नु तिमीले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे म ड्युटी बाँच्ने हो केही ठेगान छैन
1: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बन्जाङ भित्र खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न अनिवार्य, अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुमदा, मेरो कथा प्याकिङ गर्दा सन्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेन।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: फोन 0754-93-33-94-55।
2: सीधा कुरा प्रश्न विचार, यो भयो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्र सेवा कर्मचारीको सुविधा बाबतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देश दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवा निवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, संचित विदा र औषधि उपचार बाबत पाउने रकम भुक्तानी गराउन अनुरोध गरेको बताउनुभयो। यसै कारणले 20 गतेसम्म मात्र भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको भाग समारोह स्थलमा ल्याउन अघि नै हजारौं सुकाकुल नागरिक तेहरान रहेको ग्रान्ड मुशाल्लाहको प्राङ्गणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो बिहान पनि प्रदर्शन गरेका थिए।

0: स्पोर्टको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को पाराग्वे र फ्रान्स अमेरिका र बेल्जियम पोर्चुगल र स्पेन ब्राजिल र नर्वे मेक्सिको र इंग्ल्याण्ड अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान भारतलाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम सुरमा प्रवेश गरेसँगै अन्तिम सुरको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया नेदरल्याण्ड्स जापान सेनेगल नवप्रवेशी के भने जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। चार भन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्यमुख्य खबर फेरि एकपटक। सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्ने सरकारको आलोचना। विकास निर्माण प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकार र राष्ट्रिय सभाका संसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड़। जलवायु परिवर्तनको असरले समय अगावै सिफी जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकट रहन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको अन्त्येष्टि अघि छ दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पढ्नु घरको हजुरआमा त बोक्सिङ रे नि होइन त्यस्तो त।
2: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
1: के भएन मिस?
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो। बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
5: भूमिपातका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
5: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि नमरे तिमीले भने। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
8: दिनु भएन, औषधि हालेको।
7: नौमा शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै गोठ बिरुवामा दिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ
7: पनि हेर्नुहोस् त। यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै जोखिम हुन्छ कि
7: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त पऱ्यो नि।
7: सुन्नुहोस् त, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन।
3: बालक बालिकालाई काममा लगाउनु पाइएमा कानुन अनुसार खोला खाँदा निजी सम्बन्ध छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता
10: बोलाउनु।
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउँ भनेर सुन्ने अनि आफै काममा लगाउने?

0: आइडियोले त भनिरहन्छ नि आइडियोलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
0: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसरी गरौँ न हजुर
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0385 20 43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुको गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुनिखुम्बु
5: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
6: सन्चो भएन
5: होइन यतिकै जाने मन लागेन
6: यतिकै पनि हुन्छ
5: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले सिक्नुहुन्छ
6: ए कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
7: नमस्ते कति टाइम निकाल्नु भयो
6: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ट्रो गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथि
7: ओहो
8: हिमालमा घामु पर्दा मिठो बोली बोल्छ हिमालमा घामु पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै आफ्नै बोली सोधु एकै आयो आफ्नै भाका आफ्नै बोली सोधु एकै आयो
4: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सुनु दुधकुण्ड नगरपालिका 0.6

सुनिसकि गयुबा रेन्डो सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटा लिएर उपस्थित भइसकेका छौ। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमी शेर्पा र सुन्दै हुनुहुन्छ मेरा यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नो पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी शनिबार बसाईमा छौं र शनिबार बसाईमा तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूलाई मिठो लोक बाकाको दिन लाग्नेछ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चाहिँ लोक बाकाको बोल चाहिँ चिन्नु पर्ने हुन्छ र लोक बाकाको बोल भनेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै बाका आफ्नै

अर्काको प्रतीक्षामा हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ। र अहिले सबलाई नमस्कार। 97-64-49-54 लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला गरिसकेका छौं, एकदमै निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, आज त शनिबार बसाई भएको कारण पनि धेरैजना साथीहरू चाहिँ वास दौरातिर हुनुहुन्छ होला। अनि त्यसै गरी आज त स्कूल कलेज पनि बिदा छ, त्यसकारण पनि धेरैजना साथीहरू आफ्नै घरको कामतिर व्यस्तता हुनुहुन्छ होला। अनि त्यसै गरी सरस्वतीतिर बिहान दिँदै हुनुहुन्छ होला, जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त नदी कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला। र थोरै समाज छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ कोशिश गर्नुहोला भन्न चाहन्छु। र तपाईँहरूका निम्ति हाम्रो टेलिफोन लाइन खुल्ला गरिसकेका छौं, र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा रहेका छौं। र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूको टेलिफोन लाइन लिने नै छौं, र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्छ अगाडि बढ्नेछौ होइन। तपाईँहरूलाई मिठो लोक बाकाको दिन राख्नेछौ। र अब पनि हामी गीततर्फ नै जाउँ, किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। र 97-64-49-54 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला। र अब पनि हामी गीततर्फ नै जानेछौ, मिठो नै मिठो अनि रमाइलो लोक बाजा रहेको छ, चले बतास बोलको लोक बाजा रहेको छ। र जसमा चाहिँ आवाज बोल्नुभएको छ मिनुका परिवार सीताराम परिवारको आवाजमा सजिएको यो मिठो लोक बाजा हामी एकैछिन सुन्नेछौँ। र यो लोक बाजाको साथमा चाहिँ पहिला हामी छुट्टो विश्रामतर्फ मोडिनेछौँ, र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।

0: पानका कारण आज उनी कक्षको क्यान्सल भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख्य घाटीको क्यान्सर छ, बाँचेर पनि म मरे तिमीले भने। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: श्याबदास, अति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
2: हो, खिचौ खिचौ। केटाकेटी सबैको सानो खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्कार सेवासेविका दिदी।
2: नमस्कार नमस्कार। दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छ नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
7: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्कार सेवासेविका दिदी।
2: नमस्कार नमस्कार। दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छ नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
7: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार

0: to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै ढाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक्स सोलु दुधकुण्डे नगरपालिका छ 0.

0: कार्यक्रम आफ्नै पाखा अरूलाई बाघाको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खर हामीले पार गरेला भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटलाई सिरियमा उपस्थित भइ नै सकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 1.2 मेगाहर्जमा कार्यक्रम आफ्नै बाखा आफ्नै बाखा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी शनिबार बसाईमा छौं र शनिबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक बाखाको दिन। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई लोक बाखाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाखा हो भनेर चिन्नु पर्ने हुन्छ र पक्कै पनि धेरै नै लोक बाखा सुन्नुहुने अनि लोक बाखालाई माया गर्नुहुने साथीहरूले त थोरै लोक बाकाको दिन सुन्ने बित्तिकै चाहिँ यो लोक बाका हो भनेर तपाईँहरूले लोक बाकाको बोल चाहिँ भन्न चाहिँ सहज भइ नै हाल्छ र तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूका निम्ति हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97964950 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र पक्कै पनि धेरैजना साथीले यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ, बनी रोपाईतिर व्यस्तता हुनुहुन्छ होला, अनि गोठालोतिर व्यस्तता हुनुहुन्छ होला र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई ढिला नगरिकन स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो, नमस्ते। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? दोलखाबाट को बोल्नुभयो? तपाईँले के खतिवटा भन्नुभयो? ओहो, तपाईँको अलिकति मैले आवाज सुनिन है, उदासी खतिवटा भन्नुभयो? अनि उदासीजी पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है? ल ठिक छ उदासीजी, धेरै खुसी लाग्यो। अनि यो समयमा के गर्दै हुनुहुन्छ नि उदासीजी? अनि कोदो रोप्न त धेरै रमाइलो होला है?
1: एकदम रमाइलो हुन्छ नि, रोपार्छ
0: ल ठिक छ उदासीजी। अनि खाजा लिनुभयो कि बाँकी छ त उदासीजीको? हाम्रो बाँकी नै छ भन्नुपर्छ है उदासीजी। लठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज चाहिँ हामी तपाईँलाई लोक बाकाको दिन भाग्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है।

0: ओहो साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रेस गर्न सक्नुहुनेछ र कहिले काहीँ मेरो इन्टरनेटको समस्या हुन सक्छ तर नदिन सक्छ र फेरि पनि पुनः प्रेस गर्नु होला 9764 49 70 को लाइन दिदी कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँले स्वागत गरिहाल्छु कोही हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्कार दिदी
0: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट खोटाङ आइसेलो खर्काबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त रोजिनाजी यो समयमा
1: चाहिँ
0: कार्यक्रम सुन्दै बसिरहेको छु भनौँ न नानी आराम हुनुहुन्छ नि हामी पनि सबैजना एकदमै आराम कुशलै छौँ भन्नुपर्छ है अनि आज खोटाङतिरको मौसम कस्तो छ त नि
1: अहिलेसम्म त पानी परिरहेको थियो अहिले चाहिँ पानी रोक्यो अलिअलि घाम लागिरहेछ
0: भनौँ न ल ठिक छ रोजनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ राजुजी हामी तपाईँलाई लोक बाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है
1: हुन्छ चाहिन्छु
0: ओके हामी तपाईँलाई लोक बाकाको दिन राख्नेछौ पक्कै पनि सुन्नु भयो होला है रोजिनाजी ओहो साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्रान 102 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै भाका सुन्दै हुनुहुन्छ र अहिले भने हामी ढिला नगरीकन नै गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ देउरालीलाई फुलपाती बाजु छ बोलको बाका रहेको छ र जसमा चाहिँ आवाज बढ भएको छ कालिका रोक मगर मनसुदन थापा मगरको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं

0: फेरिबोली स्वागत गर्दछु। भर्खरै मात्रमा चाहिँ हामीले निकै नै मिठो लोकबाका सुनेर मनोरञ्जन लिइसकेका छौँ र पक्कै पनि तपाईँहरूले पनि सुन्नुभयो होला, सँगसँगै नाच्नुभयो होला, सँगसँगै गाउनुभयो होला। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ, कहाँबाट? हेलो,
1: नमस्ते।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट सुनिल घिसिङ बोल्दै हुनुहुन्छ। सुनिल बिसी भन्नुभयो?
1: हजुर हजुर
0: हजुर। अनि सुनिलजी कार्यक्रममा पहिलो चोटि सहभागिता जनाउँदै हुनुहुन्छ?
1: हजुर, पहिलो चाहिँ नै भन्नुपर्छ है, अब प्रोग्रामहरू खासै पहिला कोही बेला आउँदैन थियो, सुन्दर सुन्दा आयो भने चाहिँ अनि अहिले सुनेको फेरि प्रोग्राम आइरहेको छ, त्यही भएर फोन ट्राई गरेको।
0: धेरै खुसी लाग्यो सुनिलजी, आगामी दिनमा पनि निरन्तर कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला है।
1: हस् हुन्छ
0: सुनिलजी। अनि यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: यो समयमा तपाईँहरूकै प्रोग्राम सुन्दै बसी बसाइ छ भनौँ न है।
0: अनि खाजा भन्नुभयो कि बाँकी छ त सुनिलजीले?
1: हजुर,
0: खाजा दिनुभयो कि बाँकी छ त सुनिलजीले? मेरो पनि बाँकी नै छ भन्नुपर्छ है सुनिलजी, अब सँगै मिलेर खानुपर्छ है खाजी चाहिँ।
1: हजुर, अब पक्कै पनि तपाईँहरूले पनि खानु भएको छैन होला भनेर मैले पनि पर्खी बसेको
0: छु है। सुनेर बस्नेलाई मिठो खाजा बनाएर,
1: हजुर
0: मिठो खाजा बनाएर चाहिँ कुरेर बस्नेलाई
1: मिठो म खाजा बनाएर कुरी बस्नेछु। हजुर, प्रोग्रामहरू सकेर आउनु न है।
0: ओके हुन्छ, ठिक छ सुनिलजी, कार्यक्रममा सहभागिता बनाउनु भएको छ। आज हामी तपाईँलाई लोकबाकाको दिन राख्नेछौँ र तपाईँले चाहिँ लोकबाका सुनेर चाहिँ कुन लोकबाका हो भनेर चाहिँ चिन्नु पर्ने हुन्छ है।
1: प्रयास गर्छु।
0: हुन्छ, हामी तपाईँलाई लोकबाकाको दिन राख्नेछौँ।

0: चिन्नी भयो सिंगल जी
1: हजुर सुने है सुन्न चाहिँ म भन्छु है त
0: ओके ल छ
1: जाने रुमाल भएन भन्ने हो
0: ओहो पक्कै पनि यो हो र सिंगल जी
1: हजुर
0: त्यस्तै त्यस्तै लाग्यो है ठिक छ सुनेजी यही रह यो गीत रहेको छ है सुनेजी ठिक छ सुनेजी यही गीत मार्फत चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है
1: हुन्छ मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दैछु
0: ओके भाई साथी हुनुहुन्थ्यो उदयपुरबाट सुनिल बेसी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका लोक बाकाको दोन चाहिँ उहाँले चाहिँ चिन्न सफल हुनु भएर पनि आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झदै भने साथी छुटिसक्नु भएको छ र अब भनेपछि हामी सुनिलजीको रुझाइतर्फ नै जानेछौ आफू रुझाइमा पर्न सफल र हामीले उहाँलाई राखेका लोक बाकाको दोन रहेको थियो जाने रुमाल बैना बोलको लोक बाक रहेको छ र जसमा आज आवाज गर्नुभएको छ अमृत सपकोटा सुनिता बुढा छेत्री आलिफ खान र त्यसै गरी लक्ष्मी खड्गाको आवाजमा सजिएको यो मिठो लोक बाक हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्राम तर्फ मोडिन्छ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

우리 간파리오 간피로 이 바이나 나 기도 사도사 기도

楼呢，独看来放逐呢，楼呢楼呢，你你怕不呢呢。नमस्कार मध्यमी टोरी तपाईले सुन्दै हुनुहुन्छ पूर्वांचलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज ढाकरे बोची टेकुआ टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुन्जा टारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै पछि

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अन्तिम विश्राम रहेको थियो। दोस्रो अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै मेरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनिरहेका कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुनिरहनु भएको छ र कोही निद्रा टेलिफोन लाइनमा गरिसक्नु भएको छ। म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड
0: आफ्टरनुन दर्शन, नमस्ते। सेलो तेल्लाबाट पुष्पजी बोल्दै हुनुहुन्छ होइन त?
1: हजुर।
0: ओहो, तपाईँको टेलिफोन लाइन त पर्खाइ नै बसेको थियो त थियो। पुष्पजी कार्यक्रममा सहभागी गराउनु भएको छ र आज चाहिँ हामी तपाईँलाई लोकबाकाको दिन राख्नेछौँ र तपाईँले चाहिँ कुन लोकबाका हो भनेर चिन्नु पर्ने हुन्छ है। हुन्छ, तपाईँको लागि हामी लोकबाकाको दिन राख्नेछौँ।
1: हुन्छ।

0: अहिले मैले पक्कै पनि सुन्नुभयो होला है? पक्कै हो नि? नजरले तान्छ भन्ने बोलको लोक गाथा रहेको छ होइन, तपाईँले मिलाइसक्नु भएको छ र यही गीत मार्फत आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: सर्वप्रथम मिठो भइसक हजुर कार्यक्रम सञ्चालक हजुरका लागि अनि सोलु या सम्पूर्ण परिवार अनि मलाई सिन्चुनले दिक सिंह आनन्द दिनुहोला सम्पूर्णले भन्दै दिइरहन्छु तपाईँलाई।
0: ओके भाइ, साथ हुनुहुन्थ्यो सोलु तुलनाबाट पुस्तकार किजी हुनुहुन्थ्यो। अहिले हामीले राखेका लोक गाथाको जुन चाहिँ चिन्ह सफल भएर पनि आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झदै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी पनि छुट्टिने समय भने आइसकेको छ र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ र यतिजेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमजना सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने आफ्नो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भन्दाकोटको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो लोक बाटो रहेको छ र जुन चाहिँ हामीले चाहिँ पुस्ता कार्कीजीलाई राखेका थियौँ, उहाँले चिन्ह सफल भएर पनि साथी छुट्नु भएको थियो र मिठो लोक बाँचाको बोल रहेको छ, नजर अहिले तान्छ बोलको लोक बाँच रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ अर्जुन सबकोटा शान्ति श्री परिवारको आवाजमा सजिएको यो मिठो लोक बाका छर्दै आजको कार्यक्रम आफ्नै पाका आफ्नै बाकाको विशेष गरी शनिबार दशाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लम्सर्प पनि विदा हुन चाहन्छु। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात गुरु आमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भने त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो अरू भने त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
3: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
6: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मृतका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि नभए तुम्नै भयो।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँच्छ।

नमस्कार, पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफएम 101.10 डेमिगर्सबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको शुभ हालचाल लिएर आइपुगे म रेविका राय। काठमाडौँको न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बारले गुणस्तर मापदण्ड पालन नगरेको भेटिएपछि 2,00,000 रूपियाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुणस्तर गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फिलाप गरेको हो। निरीक्षणमा म्याता नागेको फ्रूट सिरप प्रयोग भएको पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा खाद्य सामग्री राखेको फ्रिज अव्यवस्थित रहेको पाएको विभागले जनाएको छ। अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई 3 दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएको अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मलखरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्य क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले वर्षायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनु भएको छ। बाढ़ी र पहिरोको कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गर्नुभएको छ। सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत नेपालको खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्दै खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनु भएको छ। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखेको उहाँको भनाई रहेको छ। यसका साथै बाल बालिकामा छालारोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी समेत दिनुभएको छ। रिजाले गाडीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनु भएको छ। विषादीको अत्याधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिटेन्सको समस्या निम्ताई भविष्यमा औषधिले काम नगर्ने जोखिम बढ़ेको उहाँको चेतावनी रहेको छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनु भएको छ। रिजालले नियमित पैदल यात्रा, भास्त्रिका, प्राणायाम, ऊर्जाको मित्याव्याधि प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजली कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखीको बाकस समारोह स्थलमा ल्याइनु अघि नै हजारौं सुकाको नागरिक तेहरानमा रहेको ग्रान्ड मसालाको प्रांगणमा भेला भएका एफपीपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मान्य रातो ब्यानर पनि प्रदर्शन गरे ईरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहतमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले ईरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीको श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोस्तबा घाइते हुनुभएको थियो। अहिले मोस्तबा खामेनी ईरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकाल ईरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभयो।
भएको थियो। खामेदीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नु भएको थियो। अन्तिममा खेल समाचार फिफा विश्वकप फुटबलमा फ्री क्वार्टर फाइनलमा खेल आजदेखि शुरू हुँदैछ। फ्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पौने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पौने 3 बजे पारोग्य र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकप फ्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोग्य र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solefmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब समयलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफिम सुन्दै रहनुहोला। नमस्कार।

0: छट्टी माझ बैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट साविन्सेसमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कममा ल्याएका वा कम छुट्टी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँदै केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिङ चुच्चेपाटी काठमाडौँ

0: अनुमति पत्र पांच वर्ष का लागि बहाल रहन्छ। यात्रा सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। यात्रा नागिसकेपछि भुला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट लुकेको सेवाहरू प्राप्त गर्न सफल हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सफल हुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
1: नमस्कार सेनिका दिदी।
2: नमस्कार नमस्कार।
1: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जति आज पनि उपस्थित भइसकेका छौं र सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीत लाइभ सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सिर्की लमु शेर्पाले सपोर्ट गर्दैहुन्छ भने म आवाजमा छु रेविका राई र आज पनि हामी सदाको जस्तै हामी कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छौं। ढिला नगर पनि सुनौ आज बसन्तका क्लिप्सहरू

0: भर्खरै मात्र हामीले एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनिसकेका छौ। अब पालो तपाईँको 9764570 लाइन हुँदैछ। आफूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीतहरू रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार। कहाँ बाटोको हुँदै हुनुहुन्छ? खोटाङ सिलो खर्कबाट रोजिनाजी। अनि रोजिनाजी, आजको दिन के गरेर बिताउनु भयो हाम्रो रोजिनाजीले?
1: आजको दिन चाहिँ मैले घाँस काटेर अनि स्कुल ड्रेस धोएर पढेर
0: आज रोजिनाजीले त कति धेरै काम ल्याउनु भएको नि। अनि ठिक छ त, असार महिनामा काम धेरै हुन्छ। ल ठिक छ त, अनि रोजिनाजीले अनि खाजा दिनुभयो त?
1: मेरो खाजा भएको थिएन, अनि हजुरले खानुभयो?
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला रोजिनाजी। अब रोजिनाजी र मैले चाहिँ सँगै खानु पर्ला जस्तो छ है खाजा आज।
1: हुन्छ,
0: रेडी गरेर राख्नु होला है त रोजिनाजी। ल ठिक छ त, नि खाजामा चाहिँ के पकाउने तर्खरमा हुनुहुन्छ रोजिनाजी? हजुर, ओहो चाउमिन। ल ठिक छ त, मिठो पकाएर राख्नु होला। हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो रोजिनाजीको हातको चाउमिन खाना हामी आउनेछौ नि है। ल ठिक छ त, रोजिनाजी एकदम मिठो कुरकानी भयो। कार्यक्रममा सहभागिता जनाउनु भएको छ रोजिनाजी। आज कुन गीत रोज हुन्छ नि तपाईँले? ओहो, रोजिनाजीले त्यति साह्रो माया गर्न सपना देख्नु भयो क्या? हो कसलाई हो त्यति साह्रो माया गर्नलाई चाहिँ सपना तपाईँले बुन्नु भएको? ल ठिक छ त, यो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, गीत उसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, त्यसै गरी प्राविधिक मित्रमा को हुनुहुन्छ उहाँको लागि, अरिष्टाको लागि भन्न चाहन्छु। अनि यहीँ सुन्नुहुनुहुन्छ मेरो प्यारो मम्मी बाबा भाइको लागि भन्न चाहन्छु, त्यसै गरी साथीहरूमा सम्झना दिनु पर्दा स्वस्तिका तामाङ, रेशमा तामाङ, पासङ्गिकी तामाङ, सदिष्का तामाङ, अनि दिदी सम्झना तामाङले धेरै सम्झिरहेको छु है दिदी, बोल्न नपाए पनि भन्न चाहन्छु। साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ, जो जसले स्वदेशमा सुनेर बस्नु भएको छ, त्यो सम्पूर्ण श्रोताहरूको लागि गीत सुनेर मनोरञ्जन लिनु होला भन्ने छु दिदी। बाई बाई।
0: ओके बाई बाई। साथी नै थियो खुट्याङको ऐसिलो खर्कबाट रोजिना तामाङ। रोजिना तामाङसँग पनि एकदम मिठो कुराकानी हुँदै एकदम मिठो गीत रोज्नु भएको छ। आउन सक्नुहुनेछ तपाईँको लागि टिफिना एकदम खुल्ला रहेको छ। 9764570 लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? ओखल ढुङ्गाबाट प्रमिला भन्नुभयो। प्रमिलाजी, अनि यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। अनि प्रमिलाजीले खाजा लिनुभयो त? हजुर, पक्कै पनि मेरो बाँकी छ भन्नु पर्ला प्रमिलाजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भर्खरको साथीले एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ। एउटा सपना छ भन्ने गीतको बोल रहेको छ। यो गीत मार्फत आफ्ना नजिकका आफ्ना मनमुटु भित्रका आफ्ना पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ है? ओके बाई बाई। साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट प्रमिला हुनुहुन्थ्यो। प्रमिला आज पनि छुटिसक्नु भएको छ। अब हामी गीततर्फ नै जानेछौ है। हाम्रो रोजिना तामाङ र हाम्रो प्रमिलाजीको रोजाईतर्फ नै जानेछौ। एकदम मिठो गीत पढ्न सफल रहेको छ एउटा सपना छ भन्ने गीतको बोल रहेको छ है एकदम मिठो गीत आइरहेको छ जसमा आवाज बन्नुभएको छ पुष्पन प्रधान रहेको छ भने यो गीत लेख्नु भएको छ पुष्पनजीले लेख्नु भएको छ भने म्युजिक पनि हाम्रो पुष्पन प्रधानले नै भन्नुभएको छ यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिला नै छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला

0: कार्यक्रम गीत गीतको पहिला नै छोटो विश्राम पश्चात फेरि पनि उपस्थित भइसकेका छौं र सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। हामीसँग गीतहरू अझै पनि चारवटा बाँकी नै रहेको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। हेलो नमस्ते। हेलो
1: नमस्ते।
0: नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? शङ्खुवा सभाबाट सुनिता के भन्नुभयो? अनि सुनिताजी, यो समयमा के गरिदिनुहुन्छ? कोदो रोप्दै। अनि कार्यक्रममा पहिलो पटक सहभागी जनाउँदै हुनुहुन्छ सुनिताजी? स्वागत छ है तपाईँले कार्यक्रम गीत गीतमा। आगामी दिनमा पनि यसरी कलमा कार्यक्रममा सहभागिता जनाउनु होला, प्रयास गर्नुहोला है त सुनिताजी। अनि सुनिताजी, अनि शङ्खो सभातिर नयाँ नौलो खबर के कस्तो छ? आजको दिन के गरेर बिताउनु भयो सुनिताजीले? ल ठिक छ त, कोदो रोप्दै हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि सुनिताजी, खाजा लिनुभयो कि बाँकी छ सुनिताजीको? हाम्रो पनि बाँकी छ भन्नु पर्ला सुनिताजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज सुनिताजीले कुन गीत रोज्नुहुन्छ नि? हजुर, ओके। तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। हस् धन्यवाद। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो शङ्खुवा सभा जिल्लाबाट सुनिताजी। सुनिताजीले पनि एकदम मिठो गीत रोजेर साथै छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97649570 लाइन निजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? काठमाडौँबाट। के भन्नुभयो तपाईँको नाम? निमा शेर्पा बोल्दै हुनुहुन्छ। निमा शेर्पाजी, हामीलाई के मासु सुन्दै हुनुहुन्छ तपाईँले?
2: मैले साथी भनिरहनु भएको थियो, अनि के अरे हाम्रो पात्रमा गएर सुनेको बजी के रहेछ
0: ए हाम्रो पात्रमा। ल ठिक छ त, हामी मिलाउने कोसिस गर्ने नै छौ। कार्यक्रममा सहभागिता जनाउनु भयो, एकदम खुसी लाग्यो। पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ निमाजी? तपाईँलाई कार्यक्रम गीत गीतमा स्वागत छ, आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउनु होला है त। ल ठिक छ त, एकदम खुसी लाग्यो। अनि निमाजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला निमाजी। आज निमाजीले अनि काठमाडौँतिर वेदर के कस्तो छ, अनि आजको दिन के कसरी बिताउनु भयो निमाजीले?
2: त्यतिकै पछि बसाइयो। आजको यताको मौसम चाहिँ बिहान घाम लागिरहेको छ, फेरि दिन चाहिँ ठुलो पानी पर्यो, अहिले चाहिँ घाम पानी केही छैन, शीतल छ
0: है। ल ठिक छ त, सायद काठमाडौँतिर त अलिक गर्मी होला है सुलुखुमा भन्दा त? ल ठिक छ त, आफ्नो ख्याल गर्नु होला निमाजी। भर्खरको साथीले सुनिताजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, सहयोगिनी पाउनलाई भन्ने यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: सर्वप्रथम त लगायतको लागि धेरै सम्झना पर्ने गीत सुनाउन चाहन्छु।
0: हस् धन्यवाद।
2: हुन्छ, त्यसको चाहिँ गीत धेरै जानुहुन्थ्यो लागि धेरै सम्झना अनि कार्यक्रम आइरहेको छ है भनेर जानकारी गराउनुहुन आफ्नो सञ्चालनलाई पनि त्यस कलाको सम्झना गर्न चाहन्छु। अनि त्यसो चाहिँ कल ट्राई पनि गरिदिनुहुन्छ होला लागेको छ नि भन्नुहुन्छ है। अनि धेरै धेरै साथी हुनुहुन्छ त्यसमा म कार्यक्रममा माया गर्छु भने मलाई चिन्नुहुने सबै सबै साथीहरूको लागि सम्झना गरिदिनु भएर
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो काठमाडौँबाट निमा शेर्पा, उहाँले पनि एकदम मिठो कुराकानी उहाँसँग पनि हुँदै उहाँ साथी छुटिसक्नु भएको छ र अब हामी गीततर्फ नै जानेछौँ है। हाम्रो सुनिताजी र हाम्रो निमा शेर्पाजीको रोजाईमा पर्ण सफल गीतहरू रहेको छ। सही जोनी पाउनलाई भने गीतको बोल रहेको छ है। जुन चाहिँ पुरानो गीत रहेको छ एकदम मिठो एकदम रमाइलो एकदम मिठो गीत रहेको छ। यसमा बात भर्नुभएको छ जगदीप सरमाल र रजिना रुमालका बाँच्न सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै माथिमा हामीले यो मिठो विश्रामी सकेका छौँ। सही जीवनी पाउनलाई सकिन्छ कि सकिन्न भन्ने गीतको बोल रहेको थियो। पक्कै पनि एक दुईजना साथीले यो गीत सुनेर मनोरञ्जन त लिनुभयो होला है। र अब हामीसँग गीत कतिवटा बाँकी छ भन्ने गर्दाखेरि हामीसँग तीनवटा गीत बाँकी रहेको छ। आउन सक्नुहुनेछ तपाईँको लागि तिर्खुलाई एकदम खुल्ला रहेको छ है। 97 54 59 70 को लाइन उदेशी कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते।
1: नमस्ते।
0: नमस्कार दिदी। नमस्ते। नमस्कार। सुमन परियार बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ त सुमनजी, अनि यो समयमा के गर्दै हुनुहुन्छ? ओहो, गाई बाख्रा हेर्दै हामीलाई सुन्दै हुनुहुन्छ। अनि सुमनजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला। अनि सुमनजीले खाजामा के खानुभयो नि? ओहो, आलु र अचारसँग खानुभएछ, एकदम मिठो हुन्छ। ल ठिक छ त सुमनजी। र सुमनजीले आजको दिनमा के गर्नुभयो? उदयपुरतिर वेदर के कस्तो छ अहिलेको समयमा? ल ठिक छ त। अनि सुमनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ नि सुमनजीले? ओहो, ल ठिक छ त। पक्कै पनि तपाईँको लागि यो गीत बस्ने छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फातमाता दिदी हजुरको लागि कल्याण परियार, सुमना परियार, सीता परियार, अन्ता परियार, सविता परियार, आन्टी अङ्कल हुनुहुन्छ दिदी, म भन्दै छुटिन्छु।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी। सुमनजी पनि छुटिसक्नु भएको छ। टेलिफोनमा पनि मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। हेलो नमस्ते। हेलो,
2: हजुर नमस्ते।
0: नमस्ते, कहाँबाट बोल्दिनुहुन्छ? सुनिता राई। ल ठिक छ त, हाम्रो सुनिताजी आइपुग्नु भएको छ, एकदम खुसी लाग्यो नि सुनिताजी। यो समयमा के गरिदिनुहुन्छ?
2: हिजो मकै घाँसेको, आज चाहिँ मकै एकदम यो अब राम्रो राम्रो राख्ने, नराम्रो नराम्रो खुसेले यसो सुँगुर कुखुरालाई दिनुपर्छ, अनि त्यही बनाउँदैछु भनौँ न।
0: ल ठिक छ त, कार्यक्रम सुन्दै एकदम रमाइलो गरिराख्नु भएको रहेछ काम गरे। ल ठिक छ त, अनि सुनिताजीले खाजा दिनुभयो त?
2: मेरो बाँकी छ, एकछिन पकाउन लागेको काम, पकाएपछि खानुपर्छ होला नि। हजुरको भयो कि बाँकीको छ? सुन्दै जस्तो मिचिहाल्यो।
0: पक्कै पनि मेरो पनि बाँकी छ भन्नु पर्ला सुनिताजी। अनि सुनिताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीतमा छ तात्मा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, विशेष त तपाईँ लगायत हाम्रो सुदेशन रेडिङ दार्जिलिङ एकदम त्यो सम्झना भन्न चाहन्छु।
0: हस् धन्यवाद।
2: हुन्छ, मेरो घर फ्यामिलीमा कम्तीलाई सम्झना, अनि भर्खर कल गर्दै थियो बहिनी सुनिता तिमीलाई मिठो सम्झना, अनि भाइ निना शेर्जालाई एकदम सम्झना, कल पनि लगाइदिनु भएको छ, धन्यवाद भन्छु। अनि आगामी दिनमा जन्मदिन पनि आउँदैछ भाइ निनाको, जन्मदिनको अग्रिम शुभकामना। अनि सानो कमला, जुना लिम्बू, अनि सपना तामाङ, सुमिता यता यो समय कार्यक्रममा माया गरेर छु भने सबै सम्झना शुभ दिन भन्दैछु। नमस्ते।
0: ओके, बाई बाई। नमस्ते। नमस्कार। शङ्खुला सभा जिल्लाबाट सुनिता राई। सुनिता राई पनि छुटिसक्नु भएको छ, अब हामी गीता रोजाइता सुनि जानेछ है। हाम्रो सुनिता जी र सुमनजीको रोजाइमा पढ्नु सफल गीत रहेको छ, तिमी छोरा जीवन छ भने गीतको बोल रहेको छ है। जसमा आवाज वर्णन भएको छ, यसमा सुमन केसी र दिपा लामाको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली मुभी क्याप्टेनबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै गर्दिन गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज। कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। अब हामीसँग दुईवटा गीत बाँकी रहेको छ। अब पालो तपाईँको 97.54 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मनपर्ने गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ। हामीसँग दुईवटा गीत बाँकी रहेको छ। आफूलाई मनपर्ने गीत रोजेर चाहिँ आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। र आज विशेष गरिकन शनिबार पनि रहेको छ र कतिजना साथीहरू चाहिँ घरमै पढ्दै हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ काम तिर हुनुहुन्छ होला। कतिजना साथीहरू चाहिँ अहिले घुम्नु पनि भएको होला है बिदाको दिन। अनि कतिजना साथीहरू पक्कै पनि काममै बिजी व्यस्त हुनुहुन्छ होला। असारको महिना रहेको छ। कतिजना साथीहरू चाहिँ धान रोपाई कोदो रोपाई गरिदिनुहुन्छ होला, मकै काटिदिनुहुन्छ होला, घाँस काटिदिनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला है। जस्तो सुकी अवस्थामा भए पनि अलिकति बर्खाको समयमा चाहिँ बाटोहरू पनि चिप्लो हुन्छ अनि अलिकति ज्वरोहरू पनि बढ़ी मात्रामा हुन्छ। त्यसैले सम्पूर्ण साथीहरू चाहिँ जोगिएर हिँड्नु होला भन्न चाहे र गर्मीमा अलिकति बढ़ी चाहिँ सर्पहरू निस्किने गर्छ र सम्पूर्ण साथीहरू चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै आफूलाई जोगिँदै चाहिँ अगाडि बढ्नु होला भन्न चाहे। र हामीसँग दुईवटा गीत बाँकी रहेको छ, आउन सक्नुहुनेछ। यदि प्रोग्राम सुनिनुहुन्छ र गीतको क्लिप्स सुन्नु भएको छ र आफूलाई मनपर्ने गीत तपाईँले मन पराइराख्नु भएको छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन चाहिँ एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ। कार्यक्रममा सहभागिता जनाएर आफ्ना नजिक आफ्ना मन मुटु भित्रका आफ्ना साथीलाई पनि तपाईँले गीत मार्फत सम्झन सक्नुहुनेछ है। र हामी गीततर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ, ओजन साकीको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ, पप सङ रहेको छ, बेबी रे भन्ने गीतको बोल रहेको छ है। यो मिठो गीत हामी एकैछिन सुन्छौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

भर्खरै मार्च महिना एकदम मिठो बिसरी सकेका छौ बुद्धि भन्ने गीतको बोल रहेको थियो। पक्कै पनि यो गीत सुनेर कतिजना साथीहरू मनोरञ्जन त दिनुभयो होला है। र हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। साथीहरूको फोन आयो भने हामी लिन्छौ नवीन हुने कार्यक्रमबाट विदा माग्ने नै छौ है। र कार्यक्रमको अन्तिम अन्तिम समयमा हामी आइ नै सकेका छौ। साथीहरू फटाफटै कल गर्नुहोला भन्न चाहे यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने र कल नलागेको खण्डमा तपाईँहरूले अन्तिम समयसँग सुनेर पनि साथ दिन सक्नुहुन्छ है। र अब चाहिँ हामी साथीहरूको फोन पनि हामी लिँदैनौ, साथीहरूको फोन पनि आएको छैन। अब चाहिँ हामी कार्यक्रमबाट बाई बाई भन्ने समय हामी आइ नै सकेका छौँ। तपाईँहरूसँग बोल्न र कार्यक्रममा त धेरै बेरसम्म रहन त मन थियो, तैपनि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। कार्यक्रमको नियम पनि पालन गर्नुपर्छ है। भोलिको दिनमा हामी पक्कै पनि मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्नेछौँ। र आजको बसाइमा चाहिँ कार्यक्रमले निर्धारित गरेको समय चाहिँ सकिने सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो अनि प्रयास गर्नुभयो, ट्राई गर्नुभयो, रेडियोले अन्तिम समयसम्म साथ दिनुभयो। सबैजनालाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकुटाका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी रहेको छ है। जुन चाहिँ राष्ट्रघाटले सजेको एकदम मिठो गीत रहेको छ, पश्चिम कोही पूर्व गयो भन्ने गीतको बोल रहेको छ। जुन चाहिँ राष्ट्रघाटले सजेको एकदम मिठो गीत रहेको छ, यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता वेदिका राई पनि बिदा चाहन्छु। नमस्कार।

सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु झुण्डेसी सड़क निर्माण कार्य फुटिन हुँदै नवसी तर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसपौरा तथा पशु चौपाई सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिश्चित सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु हटिन्छ दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे पक्कै पाउ अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धक बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुरु डुकुम्बा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुकुन्द नगरपालिका वडा नम्बर पाँच सन्देरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुन्द नगरपालिका पाँच चलिरहे सुनुखुम्बु रैखानी पाली सेतुसिनी खरिद कार्य सञ्चालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतुसिनी खरिद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतुसिनी प्रति केजी मूल्य 228 रुपियाँ सेतुसिनी खरिद गर्ने ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुम किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुबै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु। थप जानकारीको लागि सम्पर्क नम्बर 0 38 5 20 190 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु। उपभोक्ता अधिकारको संरक्षण गरौं गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

नमस्कार, पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुलेथिन 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulethin.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हाल चलेर आइपुगे म अंजु कार्की। सरकारले सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान बिन्दु तयार गरेको दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको 100 दिनमा सुशासनको जगतमा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दावी गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार राजनीतिक नियुक्ति, पारदर्शिता, खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयका कुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेण्डरको प्रभावकारी रूपमा लागू गरेको छ। नीतिगत र संरचनागत सुधारका साथै संघीय सरकारको मन्त्रालय संख्या घटाएर आर्थिक नीतिवायत्ता अपनाइएको उल्लेख गरिएको छ। विगतमा राजनीतिक दलका नेता बढ़ी जस्तो हुने उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमलाई अन्त्य गरेको समेत उल्लेख गरिएको छ। मन्त्री पोखरेलका अनुसार आठवटा विश्वविद्यालयका उपकुलपतिको नियुक्ति सरकारको हस्तक्षेप बिना विज्ञ समिति गठन गरेर टुङ्गाइएको उल्लेख छ। सबै विश्वविद्यालयमा केही पटक उपकुलपतिको नियुक्ति गरिएको छ। परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रभावलाई यस अवधिमा उल्लेख्य कामका रूपमा लिन सकिने बताइएको छ। शिक्षा 10 संशोधन नियमावली 2083 मन्त्री परिषदबाट स्वीकृत भएको उल्लेख गरिएको छ। शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। एसई र 10 जोड र 2 को नतिजा तोकिएको समयभित्र सार्वजनिक गरिएको उल्लेख गरिएको छ। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले संसदलाई छलेर अध्यादेश मार्फत कानून ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा अध्यादेशको सहारा लिनु लोकतान्त्रिक अभ्यास विपरीत हुने तर्क गर्नु भएको छ। सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत हाल जिल्ला प्रहरी कार्यालयहरूलाई समेत अनुसन्धानको अनुमति दिएको विषयमा टिप्पणी गर्दै उहाँले यसको अभ्यास त्रुटिपूर्ण रहेको बताउनु भएको छ। कुनै पनि कसुरमा पक्राउ परेका व्यक्तिलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउने प्रक्रियालाई व्यवस्थित बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। छलफलका क्रममा सांसद झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोड़िएको सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको प्रसंग उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाउनु भएको छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़कको समस्या, गाड़ी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा र स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाउनु भएको हो। संसद बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनु भएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्हारका लागि माग गर्नु भएको छ। बितेको 3 दिन देशका धेरै जस्तो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि 1-2 ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो 3 घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको तथाली, खोटाङको स्थलखर्क, प्युठानको सेउली बाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकी र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। केही दिन बेटा पानी परिरहेको र मनसून सक्रिय हुँदा कुनै ठाउँमा एकासी ठूलो पानी परेर मनसून जन्य विपद जन्य घटना हुन सक्ने भएकाले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आश रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताए।
बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भित्ता एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दिवंगत सर्वोच्च नेता अल खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि छ दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम संचालन गरिनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याइन अघि नै हजारौं सकुशल नागरिक तेहरानमा रहेको ग्रान्ट मोसलाको प्रांगणमा टोला भएको समाचार संस्था एफीले सुनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसदहरमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 46 वर्षे खामेनीको ज्यान गएको थियो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजबाट शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार 11:15 सह आयोजक क्यानाडा र मरक्को तथा भोलि बिहान 14:30 पारोवेग्य तथा फ्रान्स बीच हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मरक्को, पारोवे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मरक्को र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बोले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई गोली हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेछ भने अन्तिम सोह्रको समीकरण पूरा भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा सुलेफएमन्यूज@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारी हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्त अहिले सकियो। साँझ 7 बजेको सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पटल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059094 र 98638684।

0: द्वारा सोलुखुमु आँखा प्रचार केन्द्र सञ्चालनमा छ। हाम्रा सेवाहरू दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओएल मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सहरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
3: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ।
3: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सुभन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 4 होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7

0: उपभोक्ता अधिकारको संरक्षण गरौं गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: Not the middle of the day, but he gets the best neighborhood.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
7: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुख कुमा नगरपालिका 5 सल्लेरी सोलुख
10: बाबु मैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बालको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी समय जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843849852 9824417 18 9843449096 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
13: पैसा नियन्त्रण गर्ने यी सबै घरेलु हिंसा हुन्।
14: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन।
18: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकना।
19: होंडा का विशेषता
20: जापानीज ऊर्जा प्रणाली उत्पादित
19: उत्कृष्ट माइलेज,
20: राम्रो रिसेल मूल्य,
19: टिकाऊ र भरपर्दो,
20: अफरोड का लागि पनि उपयुक्त,
19: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लन्च भइरहेको,
20: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
19: हाम्रा सेवाहरू
20: ओखलढुङ्गा र खोटाङ को दिक्कल बजार बाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
19: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
20: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
19: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
20: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
19: सम्पर्क नम्बर 037590222, 9852288022 र 9842803000।

नेता सबै बिर्सि सके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिल्प साथ

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98582 साथै 98010208 मा मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
10: अय्या भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्स एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43।

0: manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
0: शिक्षालाई कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोरो टोली सुनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैनिकका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखेतिवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य 4 जनाको खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
2: गएको वर्ष असार 24 गते लेन्डी खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवा गढ़ी जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। आयोजनाका अनुसार 111 मेगावाट क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिले 74 मेगावाट मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनसञ्चालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाँले बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मरमत, बालुवा थिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मरमत तथा पुननिर्माणका काम सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरचना काम समेत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकोले आयोजना 111 मेगावाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढ़ीको कारण आयोजनामा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूको अनुसार बाँध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना भने कम छ।
0: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यत 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बाल बालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको

0: समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिममा बढेको भविष्यमा औषधिको काम नगर्ने जोखिममा बढ़ेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो।
1: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकालाई स्वच्छ सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाटा अभियान शुरू गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सड़क र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर संकलन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। यसलाई एक दिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढ़ाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। संघका अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रहरीलाई 2,00,000 रूपियाँ जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा गुणस्तर कायम नगरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा साफसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रूट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। विभागले रेस्टुरेन्टका संचालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाण सहित उपस्थित हुन निर्देशन दिनुभएको छ।
1: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन 4 बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनु पर्ने बताउनु भएको हो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्य खोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै शी जिनपिङ विचारधाराका सिद्धान्त मध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढ़ीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड़ दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरूद्ध 10,00,000 भन्दा बढ़ी मुद्दामा झण्डै 9,83,000 व्यक्तिले कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा र दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
6: स्वस्थ जीवनका लागि

भरपूर मनोरंजन सहित मात्र 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकको सप्ताह अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा सामने रातो खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 को आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीत युद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पले अमेरिकाको 250 वार्षिक उत्सवमा उल्लेख प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
1: अमेरिका र इजरायलको आक्रमणमा मारिएको 4 महिनापछि भन्दा बढ़ी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम शुरू गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मुसहरगमा खामेनीको अन्तिम संस्कार हुँदैछ। समारोहमा गई 1.2 करोड़देखि 2 करोड़सम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान गरेको छ। इरान र अमेरिका बीच द्वन्द्व रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कार कार्यक्रम शुरू भएका हुन्। विशाल धार्मिक परिसरमा सबपेटिका राखेपछि श्रद्धांजलि व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसूद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढ़ी देशका प्रतिनिधिहरू पुग्नु भएको छ। 6 दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसलामा राखिनेछ। खामेनी मारिएपछि मध्यपूर्वमा युद्ध सर्केको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। पहिलो खेलमा आज राति 11:15 सह आयोजक क्यानेडा र मोरोको खेल्नेछन्। यस्तै भोलि बिहान 3:15 प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानेडा र मोरक्को, प्याराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
0: आजको रङ्ग दर्पण फिफा विश्वकपसँग जोड़िएका संगीतमा केन्द्रित छ। फुटबल विश्वकप जति खेलको उत्सव हो त्यतिकै संगीतको पनि महोत्सव बन्ने गरेको छ। हरेक 4 वर्षमा फिफाले आधिकारिक गीत र धुन जारी गर्ने चलन विशेष गरी सन् 1990 शुरू भएको पाइन्छ। यद्यपि विश्वकपसँग जोड़िएका गीतहरूको इतिहास पनि 1962 नै शुरू भएको हो। त्यति बेला चिलीका ब्याण्ड लस र्याम्बर्सले आफ्नै देशमा भएको विश्वकपको उत्साहमा एल डकटेल मुन्डियाल गीत सार्वजनिक गरेका थिए। यो गीत दक्षिण अमेरिकामा तत्काल लोकप्रिय बन्यो र चिली संगीत इतिहासकै सर्वाधिक बिक्री हुने रेकर्ड मध्ये एक बन्यो, जसले फिफालाई पछि खेल र संगीत जोड्ने विचार दिएको मानिन्छ। त्यसपछि 1990 इटाली विश्वकपमा फिफाले पहिलो पटक औपचारिक गीतको मान्यता दियो। उनी साथै इटालियाना भन्ने गीत फिफाद्वारा मान्यता पाउने पहिलो गीत बन्यो।

त्यसपछि विश्वकप गीतको यात्रामा ऐतिहासिक मोड़ आयो। 1998 जब रिकी मार्टिनले कप अफ लाइफ गाए यो गीतले ल्याटिन पप प्रदर्शनका लागि ग्र्यामी पुरस्कार पनि जित्यो। त्यही गीतले पछिका धेरै विश्वकप गीतको आधार तयार गरेको मानिन्छ। त्यसपछि सन् 2010 को दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाक्का वाक्का दिस टाइम फर अफ्रिकाले संगीत र खेलको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो र आजसम्म स्टेडियमहरूमा

0: This was the Pitbull, Jennifer Lopez, and Claudia Leite, 2014 Vishw Cup, We Are One, Ale Ale, 2018, Nicky Jam, Bill Smith, ko Live It Up, and Qatar Vishw Cup, 2022, Nando Minaj, and BTS, ka Jungkook, Sahit, ka Antarashtriya Star, Haruko Sahabhagita Marfat, Vishw Cup, Sangeet, Vishwabyapi, Sanskritik, Mishran, ko Pratik Bandai Gayo. अहिले चलिरहेको 2026 को विश्वकप संस्करणको आधिकारिक गीत साकिरा र बन्ना बोयको दाई दाई हो जुन 14 मे 2026 मा सार्वजनिक भयो यसका साथै साकिरा फिफा इतिहासमा दुई पटक आधिकारिक विश्वकप गीतको मुख्य स्वरका रूपमा उपस्थित हुने एक्लो कलाकार बनेकी छन् यस बाहेक डीएनए शीर्षकको आधिकारिक एन्थम पनि जारी भएको छ अन्तर्राष्ट्रिय तहमा जस्तै नेपालमा पनि विश्वकप झल्काउने संगीत सबै माझ पुगेको छ चोक चोकमा फुटबलको चर्चा सामाजिक सञ्जालमा समर्थकहरू बीचको बहस र घर घरमा आफ्ना प्रिय टोलीका पक्षमा हुने अनुमान र अपेक्षाले नेपालमा पनि विश्वकपको उत्साह चुलिँदै गएको देखिन्छ यसरी हेर्दा विश्वकपमा संगीतले खेलको उत्साह बढ़ाउँछ भाषा संस्कृति र भूगोलको सीमाना भन्दा माथि उठेर लाखौं करोड़ मानिसलाई एउटै लयमा जोड्छ चिल्लीको सड़क गीतदेखि साकिराको विश्वव्यापी वाकावाका हुँदै आजको दाई दाईसम्मको यात्रा र काठमाण्डुका गल्ली गल्लीमा गुन्जने उही उत्साहले यही तथ्यलाई पुष्टि गर्छ फुटबल जहाँ हुन्छ संगीत पनि त्यही पुग्छ
1: हाम्रो दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबरका शीर्षक फेरि एकपटक सरकारका 100 दिनका उपलब्धि सार्वजनिक मन्त्रालय घटाउँदा 2 अर्ब बचत भ्रष्टाचार नियन्त्रण सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना बाढ़ीले क्षतिग्रस्त संरचना बाढ़ीबाट क्षतिग्रस्त संरचना मरम्मति र स्वर्गीय जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोड़ियो जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी प्रदूषणबाट जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई
2: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू
1: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने
2: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विश्वसँगै हामी नयाँ जीवानी र भोजन र बस्ने पनि विदा हुन्छौं शरीरलाई स्वस्थ राख्न

0: श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
1: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
0: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहयोग

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारीआशामा। नारीआशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो जुन विशेष गरी तपाईं र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं, जहाँ तपाईं र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छौं जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ होइन त। कार्यक्रममा हामी त्यस्ता विषयलाई छुन्छौं र परमेश्वरको वचनबाट बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो निजी केही एफएम स्टेशनबाट सुनिराख्नु भएको छ, साथै तपाईँमा धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ, जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँ हामीसँग जोडिनु भएको छ। जसरी जोडिनु भएको छ जहाँ बसेर सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा तपाईँलाई भेट्न पाउँदा अति नै हर्षित छु। चिसो चिसो महिना सुरु भइसकेको छ होइन त, अनि चिसो लाग्ने बित्तिकै जब लालुपातेहरू फुल्न सुरु गर्छ मलाई चाहिँ क्रिसमस आएको ध्यान हुन्छ। हो चिसो महिना लाग्यो, क्रिसमस आउन लाग्यो, परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा हामी पुग्छौं, त्यसले गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू विभिन्न कुराकानीहरू शुरू भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशालाई पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौ। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भरिलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं र त्यो सुनेर तपाईँहरूमध्ये धेरैजनाको आशीषित भएको कुरा यहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशीषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसकारण यो महिनैभरि तपाईँले कार्यक्रममा असल प्रकारले क्रिसमसको बारेमा सुन्न सक्नुहुनेछ। हामी हप्तै पछि एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र त्यो विषयले तपाईँलाई क्रिसमसको बारेमा अझ राम्रोसँग बुझ्न र क्रिसमसको साँचो अर्थलाई बुझ्न सहायता पुर्याउनेछ भन्ने मैले आशा लिएको छु। आज पहिलो हप्ताको कार्यक्रम डिसेम्बर महिनाको पहिलो हप्ताको कार्यक्रममा चाहिँ हामी क्रिसमस भनेको के हो अथवा क्रिसमसको साँचो अर्थ के हो त होइन यो बारेमा हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोस्, आजको कार्यक्रमबाट तपाईँ पक्कै आशीषित हुनुहुनेछ, साथसाथै अरूलाई पनि कार्यक्रम सुन्नको लागि तपाईँले इच्छा दिन सक्नुहुनेछ। पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज नारी आशामा हामी कुराकानी गर्दैछौ क्रिसमसको साँचो अर्थको बारेमा। क्रिसमसको तयारी गर्दै गर्दाखेरि जब क्रिसमस नजिक आउँदै गर्छ तपाईँ र मेरो ध्यान विशेष गरी घरको सरसफाई, घरको सजावट, क्रिसमस ट्रीलाई सजाउने कुरा अथवा खानपानको कुरामा अथवा विशेष गरी उपहारको कुराहरूमा हाम्रो ध्यान बढ़ी जाने गर्दछ होइन त। हामी सोच्न थाल्छौं कि ओहो क्रिसमस ट्रीलाई कसरी सजाउने होला अथवा के गर्ने होला, क्रिसमसमा के खानेकुरा पकाउने होला अथवा उपहार के दिने होला, होइन परिवारका सदस्यलाई के उपहार दिने होला, यी विभिन्न कुराहरूमा हाम्रो ध्यान जाने गर्दछ। तर आज म तपाईँलाई एक कदम अगाडि अथवा एक कदम पछाडि लान चाहन्छु, जहाँ हामी क्रिसमसको साँचो अर्थलाई बुझ्ने कोसिस गर्नेछौ र क्रिसमसको मुटुलाई, क्रिसमसको मुख्य कुरा के हो त, क्रिसमसको केन्द्रबिन्दु के हो त, त्यो कुरा हामी सम्झने कोसिस गर्नेछौँ है त। ल अब क्रिसमसको मुटु अथवा क्रिसमसको सबैभन्दा महत्वपूर्ण कुरा भन्दा तपाईँलाई के कुरा याद आउँछ भन्नुहोस् त? हजुर, पक्कै पनि क्रिसमस भन्ने बित्तिकै यीशु ख्रिस्टको जन्म, हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ, किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि यीशु ख्रिस्टको जन्म भएको थियो, जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौं। यो त्यो समय हो जब संसारलाई परमेश्वरले सबैभन्दा ठूलो उपहार दिनुभएको थियो आफ्नो
प्रिय पुत्र इस संसार में पठाएर परमेश्वर ने मानव जाति सबैभन्दा ठूलो उपहार दिनु भएको थियो जसलाई आज हामी एउटा उत्सव को रूप में मनाउने गर्दछौं। म तपाईलाई मेरो केही व्यक्तिगत अनुभवहरू पनि बाँड्न चाहन्छु। केही वर्ष अगाडि जब क्रिसमस को समय आयो म आफ्नो घर सजाउने में एकदम व्यस्त थिए कि कसरी सजाउने होला के गर्ने होला सरसफाई हैन तपाई पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीका घर सरसफाई को कुराले कति धेरै सताउँछ अथवा हामी कति धेरै व्यस्त हुन्छौं भनेर। अनि त्यही क्रममा म एकैछिनको लागि रोकियो मेरो समाज एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमस को वास्तविक अर्थ के हो। म घर सजाउँदैछु म सफा गर्दैछु म पाहुनाहरूलाई बोलाउँदैछु तर वास्तवमा क्रिसमस को अर्थ चाहिँ के हो त। त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरे मैले नयाँ तरिकाले बुझ्ने कोशिश गरे। क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन होइन एउटा बालक जन्मिएको उत्सव मात्र होइन यो चाहिँ येशु ख्रिस्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिखेर सम्झे। बाइबलमा लुकाको पुस्तक 2:10-14 येशुको जन्मको बारेमा यस्तो लेखिएको छ तब स्वर्गदूतले तिमीहरूलाई भनी नडराओ किनभने हेर म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दूरमा सुताइ राखेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो परमेश्वरको स्तुति गर्दै तिमीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिमीहरूलाई शान्ति। कस्तो असाधारण घोषणा होइन। स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुशीसँग सुनाएका थिए। हो यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो र उहाँको जन्म भएको छ एउटा बालकको रूपमा। उद्धारकर्ता हाम्रो शान्ति र खुशी हामीलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ। यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण हामीले बिर्सनै नहुने

0: यीशुको जन्मको समयमा विचार गर्दा हामी प्राय क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौं, तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो, किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भइकन पनि बालकको रूपमा संसारमा किन आउनु भएको थियो। यीशु एकदमै हम्बल वातावरणमा उहाँले जन्म लिनुभयो, एकदमै सानोभन्दा सानो भएर जन्म लिनुभयो, एउटा गाईको होइन जहाँ कुनै तयारी थिएन, उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन, उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो, किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो। उहाँले हाम्रो स्थिति, हामी को हौ, हामी कस्तो छौ, हाम्रो संघर्ष के हो, हाम्रो पृष्ठभूमि के छ, केको पर्वाह नगरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो। उहाँले एउटा टुटेको संसारमा भनौँ न एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन मृत्यु र पुनरुत्थान मार्फत हामीलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्ट संसारमा जन्म लिनुभयो। क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मिएको शिशुको कुरा मात्र होइन, एउटा गाईको गोठमा निरीह बनेर अन्य यात्रा गरिराखेको आमा बुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठमा त्यो पनि अरूको गाईको गोठमा जन्मिएको एउटा निरीह बालकको कुरा होइन, यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो जसले चाहिँ मानिसहरू के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ। मत्तीको पुस्तक एक अध्यायको 21 स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशु राख्नेछौ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ। प्रिय श्रोता मित्र, यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रिस्ट हामीलाई उद्धार दिनको लागि आउनु भएको हो, हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो। प्रिय श्रोता मित्र, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हामी निम्ति पठाउनु भयो जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सधैँको निम्ति हाम्रो पापबाट छुटकारा दियोस्। यो कुराको निम्ति उहाँले येशूलाई यस संसारमा पठाउनु भयो जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं। त्यो बाटो येशूले हामीलाई देखाउनु भएको छ। येशूको जन्मले आशा, शान्ति र नयाँ शुरूआतको प्रतीक हामीलाई दिएको छ। त्यो सम्झना हामीलाई गराएको छ कि हाम्रो जीवन जस्तो सुके अन्धकारमय भएको भए तापनि अथवा हामी जस्तो सुके संकष्टमा भएको भए तापनि उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा, नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं। क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ। क्रिसमस हामी मध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाईहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको थियो भन्ने कुरा स्मरण गराउँदछ। यीशु इम्मानुएल हुनुहुन्छ, इम्मानुएल परमेश्वर। तपाईँ जहाँ भए तापनि, तपाईँको परिस्थितिहरू जस्तो भए तापनि यीशुको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न अथवा हामी जस्तो सुके परिस्थितिमा एक्लो होइन एकदमै पापी एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि जब हामी यीशुको जन्मको विषयलाई सम्झन्छौँ हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो जसको कारण उहाँ संसारमा आउनुभयो र अब म एक्लो छैन किनकि इमानुएल परमेश्वर मसँग हुनुहुन्छ। अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु जो मलाई यतिखेर सुनिरहनु भएको छ। तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ, कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो, यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ। तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा प्रश्न हुन्छ कि हुँदैन, यो छ तपाईँलाई मेरो प्रश्न। तपाईँ आफै यो प्रश्नमा घुर्न सक्नुहुन्छ र जवाब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ नारी आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं। र योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रीष्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रीष्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरू मध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनुभएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउनेछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँ हाम्रो नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौं र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा हामी क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्ताले सताउने गर्छ। सुशीलालाई पनि शुरूआती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान बढ़ी जान्थ्यो अरे। तर समय बुझ्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रीष्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ अथवा यीशु ख्रीष्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिका नै परिवर्तन भएको कुरा मसँग बाँड्नुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रीष्टले गर्नुभएको उद्धारलाई सम्झेर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलिक बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा न त धन्यवादी हामी अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौ, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौ। हामी सबै परिवार भेला हुन्छौ र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौं, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौ र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौ ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौं। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौ कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्रै क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रीष्ट हाम्रो निम्ति संसारमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौ। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीडामा छन्, अशान्तिमा छन् अनि यीशु ख्रीष्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि बाँड्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले हामीलाई बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा होइन, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले जसरी क्रिसमसको साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो, मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईँ सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ मजाले बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईँले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु। यदि तपाईँसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईँ पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हामी हाम्रो ठेगाना दिन्छौं, त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टीडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ। हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद, उहाँले आफ्नो कुरा हामीसँग बाँडिदिनुभयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सबैले उत्साहित छु। तपाईँले पनि आफ्ना कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि नै तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आशिषित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आशिषित हुने पक्का नै छ। आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा, हामीले सुन्यौं कि क्रिसमस भनेको खालि खाने लाउने अथवा रमाइलो गर्ने अथवा घर सजाउने अथवा क्रिसमस ट्री सजाउने मात्रै कुरा हुँदैन रहेछ। क्रिसमस भनेको चाहिँ परमेश्वरले आफ्नो प्रेम देखाउनु भएको एउटा सुन्दर चिन्ह रहेछ होइन, जुन चिन्ह अनुसार चाहिँ स्वयं परमेश्वरको पुत्र येशु चाहिँ यस संसारमा हाम्रो उद्धारको निम्ति आउनुभएको, हामीलाई क्षमा दिनको लागि, हामीलाई शान्ति दिनको लागि, हामीलाई नयाँ
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, सम्बन्ध साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु।
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी समय सीमा निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसुमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: Soundcheck. Sony FM. Studio time.
0: It's 7 p.m. Start the call, start business.
4: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफी मिक्सिक 10.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोपान गाउँपालिकामा आफू कुशली कर्मचारी नियुक्त, 14 लाख बढ़ी अनियमित भुक्तानी, शहरी कर्मचारीका लागि 2 दिने योग शिविर शुरू, सुलकुममा प्रमुख जिल्ला अधिकारी पाण्डेको सर्वा थापा मगर आउँदै। जिल्ला समन्वय समिति सुलकुमको जिल्ला सभा तथा छैठौं अधिवेशन सम्पन्न, कोशी प्रदेशमै 1 अर्ब रूपियाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने, 2083 साल शुरू भएका विपज्जन्य घटनामा 127 को मृत्यु, 773 घाइते। सरकारको 100 दिन सुशासन, पारदर्शिता र सेवा प्रभावमा उल्लेख्य सुधार भएको दावी, सरकार पूर्ण रूपमा सफल भएको विभिन्न राजनीतिक दलको निष्कर्ष, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने, इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। र फिफा विश्वकप फुटबलमा आजबाट प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अविनाशमा झन्झन गर्छ। विनाशले भण्डारण बनायो, यो रोग पनि के के हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर हिरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि हो त।
3: यहाँ नक्का च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षवर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434786952, 98244718, 98443049696 र 98163314. आमजी औषधालाई सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सोताङ गाउँपालिकाले स्वीकृत दरबन्दी भन्दा बढ़ी संख्यामा कर्मचारी नियुक्त गरी 14 लाख बढ़ी रकम भुक्तानी गरेको छ। महालेखा परीक्षकको आर्थिक प्रतिवेदन अनुसार गाउँपालिकाले 14,23,542 रूपियाँ अनियमित भुक्तानी गरेको उल्लेख गरेको छ। महालेखाले स्थानीय सरकार संचालन ऐन 2074 को दफा 83 स्थानीय तहले आफ्नो क्षेत्र अधिकार तथा कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी प्रकृतिको कामका लागि सेवा करारबाट लिने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सूचना गर्न नसकिने व्यवस्था छ। सही ऐनको 83-8 गाउँपालिकाले नगर प्रहरी, सवारी चालक, सहयास, कार्य सहयोगी, इलेक्ट्रोनिसियन, चौकीदार, माली, बगैंची लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था छ। यसै गरी कोशी प्रदेश स्थानीय सेवा संचालन ऐन 2080 को दफा 14 को 1 मा स्थानीय सरकार सेवाका कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै जाने व्यक्तिलाई जालादारीमा वा करारमा नियुक्त गर्न पाइन छैन भन्ने व्यवस्था छ, तर सोताङ गाउँपालिकाले विभिन्न पदमा कर्मचारीहरू करारमा राखेको छ। स्थानीय तहले एकजना इन्जिनियर, तीनजना सब इन्जिनियर, एकजना असय र एकजना खापा साटे गरी विभिन्न छ पदमा दसजना करार कर्मचारी नियुक्ति गरी एक वर्षमा 56,58,300 घर रूपियाँ भुक्तानी गरेको पाइएको छ। सुखी उत्तरबन्दी भन्दा बाहिरका तीनजना कर्मचारीको तलब भत्ता बापत 14,23,542 रूपियाँ अनियमित भुक्तानी महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको जिल्ला सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा सम्पन्न अधिवेशनमा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रतिनिधि सभा सदस्य रीमा उप्रेती केसी विशिष्ट अतिथिका रूपमा उपस्थिति रहनु भएको थियो। कार्यक्रममा जिल्लाका ठूटे स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि, सरकारी कार्यका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तह र जिल्ला समन्वय समिति बीचको समन्वय र सहकार्यलाई थप मजबूत बनाउनु पर्ने बताउनु भएको छ। वहाँले सोलुखुम्बुको समग्र विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण तथा रोजगारी सृजनाका क्षेत्रमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ।
4: किनभने सबसे पहिला थ्याङ्क छ जेजी आन्दोलन गर्ने जेजीहरूलाई दिन्छु, र दोस्रो सोलुखुम्बु जिल्लाको सबै मान्छेले, सबै जाति, सबै पार्टी, सबै खालको मान्छेले मलाई सपोर्ट गरेर निर्वाचित गराउनु भयो। मेरो हाम्रो आदरणीय मान्य रिना उप्रेती केसीज्यूले अघि नै रिना उप्रेतीज्यूले अघि नै भनिसक्नुभयो कि मलाई देशैभरिको हेर्नुपर्ने, देशैभरिकोले मन दिएर यहाँ पुर्याउनु भयो भनेर उहाँले चाहिँ सबैलाई थ्याङ्क्स दिइसक्नुभयो। मैले चाहिँ जिल्लाको सम्पूर्णलाई मैले यही मञ्चबाट म धन्यवाद पनि दिन चाहन्छु, किनभने यो स्टेजमा आज मलाई प्रमुख अतिथि बनेर यहाँ बोल्ने, आफ्नो कुरा राख्ने सौभाग्य मिलाइदिनु भयो, त्यसको लागि पनि म सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। विकास, समृद्धि र सुशासन र तपाईँहरूले कति पनि कन्सियस सही नगर्नुहोस्। स्पेसली म जनप्रतिनिधि र सुरक्षा निकाय र यहाँ प्रमुख जिल्ला अधिकारीलाई, उहाँहरूको पनि धेरै ठूलो महत्व र धेरै ठूलो कोअर्डिनेसन हुन्छ, त्यस कारण उहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। जिल्लामा अहिलेसम्मको प्र्याक्टिस अलिकति नराम्रो छ कि जस्तो लागिरहेको छ मलाई, किनभने बजेट आउँछ तर हामी धेरै खुलेको मात्रै बजेट विनियोजन गरिराखेका छौँ। त्यो बजेटले पनि एउटा राम्रो खालको र सबैलाई इन्जनल मान्छेलाई हुने खालको काम गर्यो भने त्यसले धेरै ठुलो काम हुन्छ जस्तो लाग्छ मलाई फिल भएको। हुन त मैले त्यो लेभलमा बसेर काम गर्ने सौभाग्य मिलेन भने मलाई रुन्ना हुन्थ्यो होला, र मैले यो एउटा सेयर गर्न चाहेँ, राम्रो खालको काम गर्ने गर्नुहोस्, किनकि जनप्रतिनिधिहरूले धेरै ठाउँमा खुल्यो बजेट हालेर सबैलाई खुसी पार्ने भन्दा पनि यी जनरल मान्छेलाई खुसी पार्नुहोस्। कुन कुन पार्टीको मान्छेले, कुन कुन पार्टीको नेताहरू अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, र कुन पार्टीले हामीले सपोर्ट गर्नुपर्छ भनेर तिनीहरूतिर धेरै नलाग्नुहोस्, किनभने सबै सबैको मान्छे हुन्। आज म चाहिँ सबै पार्टीको चाहिँ मानिने हो नि त, मानिनेको भन्दा असीम राई भन्नु पनि मिलेन, कल्पना राई भन्नु पनि।
0: कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखले आर्थिक वर्षभरि सम्पन्न भएका विकास निर्माणका काम, योजनाको कार्यान्वयनको अवस्था तथा आगामी वर्षका प्राथमिकताबारे जानकारी गराउनु भएको थियो। जिल्लाभित्र सञ्चालित सड़क, खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य तथा पर्यटन क्षेत्रका गतिविधिको समीक्षा गर्दै विकासका उपलब्धि र चुनौतीबारे समेत छलफल गरिएको छ। अधिवेशनमा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्नो आफ्नो पालिकामा सञ्चालन भएका विकास निर्माणका गतिविधि, सेवा प्रभावको अवस्था र आगामी योजनाबारे धारणा राखेका थिए। उनीहरूले स्थानीय सरकारबीच अनुभव आदान प्रदान तथा साझा समस्याको समाधानका लागि समन्वय आवश्यक रहेकोमा जोड़ दिएका थिए। कार्यक्रममा जिल्लाको समग्र विकासलाई प्रभावकारी बनाउन स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। अधिवेशनले विभिन्न प्रस्ताव तथा आगामी कार्ययोजनामाथि छलफल गरी आवश्यक निर्णय समेत पारित गरेको जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुलुकुममा प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रावधान गर्ने उद्देश्यले दुई दिने योग शिविर शुरू भएको छ। शनिबार आयोजित कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुलुकुमका निमित्त कार्य प्रमुख वैजनाथ शाहले योग अभ्यास गराउनु भएको थियो। शिविरमा कार्य प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नवीन राजत बुढा थोके सहित सम्पूर्ण प्रहरी कर्मचारीको सहभागिता रहेको छ। कार्यक्रममा डीएसपी बुढा थोकीले नियमित योग अभ्यासले प्रहरी कर्मचारीलाई शारीरिक रूपमा तन्दुरूस्त मानसिक रूपमा सन्तुलित र तनावमुक्त रहन सहयोग पुग्ने बताउनु भएको छ। योगबाट प्राप्त ऊर्जा एकता ग्रही र आत्मविश्वासले सेवा प्रभावलाई अझ प्रभावकारी र नागरिक मैत्री बनाउन मदत पुग्ने उहाँको भनाइ थियो। योगले शरीरलाई लचिलो र स्वस्थ राख्नका साथै तनाव कम गर्ने रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने एकता ग्रह अभिवृद्धि गर्ने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिने भएकाले यसको नियमित अभ्यास आवश्यक रहेको कार्यक्रममा बताइएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीको स्वास्थ्य कार्यक्षमता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सुलुकुमका प्रमुख जिल्लाधिकारी लीला कुमारी केसी पाण्डेको सरुवा भएको छ। गृह मन्त्रालयले शनिबार सुलुकुमका प्रमुख जिल्लाधिकारी लीला कुमारी केसी पाण्डेलाई काभ्रे प्लाञ्चोकको सहायक प्रमुख जिल्लाधिकारीका रूपमा सरुवा गरेको हो। अध्यागमन कार्यालयमा कार्यरत कमान सिंह थापा मगरलाई सुलुकुमको प्रमुख जिल्लाधिकारीको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

मन्त्री मुखी भएको योजनाका नाममा र ठेगाना गलत भएको तथा कतिपय निर्वाचन क्षेत्रलाई उपेक्षा गरेको भन्दै सत्तापक्ष र विपक्ष सांसदहरूले विरोध जनाएका थिए। सोही गतिरोध अन्त्यका लागि सरकारले विभिन्न मन्त्रालयको बजेटबाट रकम कटौती गरी नयाँ योजना र आवश्यक क्षेत्रमा बाँडफाँट गर्ने सहमति गरेको छ। मन्त्री लिङथेमका अनुसार बजेटलाई सन्तुलित बनाउन विभिन्न मन्त्रालयको विनियोजनबाट कुल 1 अर्ब रूपियाँ निकालिनेछ। यसै संकलित रकमलाई सांसदहरूले सिफारिश गरेका तर छुट्न गएका योजनामा खर्च गरिने मन्त्रीले बताउनु भएको छ। जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट 50 करोड़, खानेपानी तथा ऊर्जा मन्त्रालयबाट 10 करोड़, सामाजिक विकास मन्त्रालयबाट 10 करोड़, पर्यटन तथा वन मन्त्रालयबाट 5 करोड़, उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट 5 करोड़, आन्तरिक मामला तथा कानून मन्त्रालयबाट 2 करोड़, स्वास्थ्य मन्त्रालयबाट 2 करोड़ र आर्थिक मामला तथा योजना मन्त्रालयबाट दोहोरिएका र ठिगाना नखुलेका योजनाबाट 16 करोड़ रूपियाँ समर्पण हुनेछ। सम्बोधनका क्रममा मन्त्री लिङथेमले बजेट मन्त्रीहरूको जिल्ला र निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको गुनासोलाई सम्बोधन गरिने बताउनु भएको छ। यस वर्ष शुरू भएबाट वैशाख 1 गतेदेखि असार 19 गतेसम्म विपज्जन्य घटनामा 127 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएको कुल 2728 विपज्जन्य घटनामा 127 जनाको मृत्यु भएको र 773 जना घाइते भएका छन्। यी विपदमा 3722 परिवारलाई प्रभावित भएको प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेख लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते, चट्याङबाट 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यसैगरी सबैभन्दा बढ़ी घटना आगलागीको भएको छ। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणबाट 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका कारण 474 घटना भएको र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी पहिरो भारी वर्षा ढुङ्गा पल्टेर वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु तथा 15 जना घाइते भएको उल्लेख गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले हाल समस्यामा रहेका सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आएको बताउनु भएको छ। राष्ट्रिय सभामा आज सहकारी पहिलो संशोधन विधेयक 2083 सांसदले उठाएको प्रश्नको जवाफ दिँदै वहाँले सहकारी समस्यालाई समाधान गर्न सरकार कठोर नियमन र सुपरिवेक्षणको नीतिमा अगाडि बढ़ेको बताउनु भएको छ। वहाँले हाल धेरै सहकारी संस्था समस्याग्रस्त भइसकेको र अन्य त्यही दिशाबाट उन्मुख भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने आवश्यकता उठाउनु भएको छ। वहाँको अनुसार सहकारी क्षेत्रको प्रभावकारी नियमन र सुपरिवेक्षण नगरेमा नेपाल वित्तीय निगरानी सम्बन्धी ग्रे लिस्टबाट बाहिर न थप कठिन हुने अवस्था छ। वहाँले सरकारी सहकारी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गरिरहेको जानकारी दिँदै नियमनको पक्षमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। सहकारी सञ्चालन तथा ऋणी दुवैको हकमा सरकार निर्माण बन्नुपर्ने अवस्था आएको उहाँले बताउनु भएको छ। कडा कार्यवाही नगरेसम्म सहकारीको रकम सहज रूपमा सन्तुलन हुने सम्भावना नरहेको उहाँले बताउनु भएको छ। सहकारीमा अनियमितता गर्नेहरूले परिवारका सदस्य र नातेदारलाई समेत कारोबारमा संलग्न गराउने प्रविधि बढ़ेकाले परिवारको कानूनी परिभाषा पनि थप वृहत बनाउने तयारी गरिएको उहाँले बताउनु भएको छ। सरकारले सुशासन पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान बिन्दु तय गरेको दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको 100 दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दावी गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार राजनीतिक

0: यो पारदर्शिता खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेण्डरको प्रभावकारी रूपमा लागू गरिएको छ। नीतिगत र संरचनागत सुधारका साथै संघीय सरकारको मन्त्रालय संख्या घटाएर आर्थिक निर्भयता अपनाइएको छ। विगतमा राजनीतिक दलका नेता बढ़ी व्यस्त हुने उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमलाई अन्त्य गरेको उल्लेख छ। पोखरेलका अनुसार सरकारले नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको छ। मन्त्री पोखरेलका अनुसार आठवटा विश्वविद्यालयको उपकुलपतिको नियुक्ति सरकारको हस्तक्षेप बिना विज्ञ समिति गठन गरेर टुंगाइएको छ। सबै विश्वविद्यालयमा एकैपटक उपकुलपतिको नियुक्ति गरिएको छ। परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई यस अवधिमा उल्लेख्य कामका रूपमा लिन सकिने उहाँले बताउनु भएको छ। शिक्षा दशौं संशोधन नियमावली 2083 मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। एसई र दश जोड दुईको नतिजा तोकिएको समय अवधिभित्र सार्वजनिक गरिएको सरकारले उपलब्धिमा सार्वजनिक गरेको छ। स्नातक तहको परीक्षाको नतिजा पनि क्यालेण्डर अनुसार नै सार्वजनिक हुने गरी व्यवस्था मिलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय विधि कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कांग्रेसले अब यो विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णराज आङदेन्दोको अध्यक्षतामा शनिबार दलको कार्यालय सिंह दरबारमा बसेको को मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकारको कार्य सम्पादनबारे यस्तो निष्कर्ष निकालेको हो। जबकि विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामे छानेले आफ्नो पार्टीले सय दिन सरकार सञ्चालन गर्ने अवसर पाए देशले काँचोले फेर्ने दावी गर्नु भएको थियो। अहिले उहाँकै दलका नेता वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेको सरकारले सार्वजनिक गरेको सय विधि शासकीय सुधार कार्यसूची नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको कांग्रेसले आरोप लगाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमणमा जानुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार 8 जुलाईदेखि 11 तारीकसम्म हुने यो भ्रमण मोदीको गएको वर्ष मार्चमा मौसिस र गएको महिना सेसल्सको भ्रमणपछि हुन लागेको छ। भारतको विदेश मन्त्रालयले यसलाई एक स्टेट नीति अन्तर्गत पूर्वीय सम्बन्धित क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8 र 9 इण्डोनेशियामा रहनुहुनेछ। प्रधानमन्त्री विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रुरेन्द्र डन्टनका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेशिया भ्रमणका क्रममा सामुद्रिक सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायतका विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ। ईरानले दिवंगत सर्वोच्च नेता अली खामेनीको सार्वजनिक अन्त्येष्टिको समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थल ल्याउनु अघि नै हजारौं सुकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मसालको प्राङ्गणमा भेला भएको समाचार संस्था एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। ईरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र ईरान अमेरिकाले ईरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षे खामेनीको ज्यान गएको थियो। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजबाट शुरू हुँदैछ। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार 11:30 सह आयोजक क्यानाडा र मरक्को तथा भोलि बिहान 12:30 पारोवे र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मरक्को, पारोवे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बोले खेल्नेछन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्ब अन्तिम स्वरमा प्रवेश गरेसँगै अन्तिम स्वरको समीकरण पूरा भएको छ। चार पटक उपपूर्व विजेता जर्मनी सहित क्रोएसिया नेदरल्याण्ड जापान सेनेगल नवप्रवेशी केव भडे जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। खेल खबर सँगै सोले समाचार सकियो। विधाउन अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। चेपाङ गाउँपालिकामा आफू कृषि कर्मचारी नियुक्त 14 लाख बढ़ी अनियमित भुक्तानी प्रहरी कर्मचारीका लागि दुई दिने योग शिविर शुरू। चेलकुङ्गुका प्रमुख जिल्लाधिकारी पाण्डेको सर्वा थापा मगर आउँदै। जिल्ला समय समिति सोलुकुङ्गुको जिल्ला सभा तथा छैठौं अधिवेशन सम्पन्न। कोशी प्रदेशमै 1 अर्ब रूपियाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता। साउन मतान्तभित्र चुटी सच्याउने 83 साल शुरू भएका विपजन्य घटनामा 127 को मृत्यु 773 घाइते। सरकारको सयदिन सुशासन पारदर्शिता र सेवा प्रभावमा उल्लेखनीय सुधार भएको दावी। सरकार असफल भएको विभिन्न राजनैतिक दलको निष्कर्ष। संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय। भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टिको समारोह शुरू। र फिफा विश्वकप फुटबलमा आजबाट प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 जना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 3:02 बजेसम्म। गर्मा माटी कारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सोझी दर्ता गर्नमा गाडमा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह प्रधान 98426 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98518 73 82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर श्री तामाङ 98517 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि टिकुण्ड नगरपालिका 7 सुनिखुम्बु।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप। सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजाती पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
1: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेको हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
2: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर।
4: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये

0: कार्यसूची 80% भन्दा बढी प्रगतिमा छन् भने 13 कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
1: पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रतिपूर्ति दिन हामीले सार्वजनिक हरेक दोस्रो संशोधन विधेयक 2003 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलत मौलिक औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सरकारले नतिजामुखी प्रभावकारी र जवाबदेही शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 82-83 सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यसै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा धनी पूजा लाल पूजा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बरियाटाल नगरपालिकाका 29 परिवारले लाल पूजा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि विस्तार वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित वसुवासीका 12,00,000 भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी नगद व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने 100 कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 कार्यसूची प्रभावकारी

0: कार्यसूची कानूनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बाबिन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सरकारलाई कसैले ढल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो। अध्यक्ष ओलीले वर्तमान सरकार चटकको घरमा आएको र त्यही चटकै घरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कनाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर नागरको पछिल्लो विवरण अनुसार भोजपुर खोटाङ ओखलढुङ्गा रामेछाप सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन बानीछामीले बताउनुभयो।
1: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम गरेछु पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ निकर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको लम्पुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको देखिन्छ भने काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 30-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
0: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम मानेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी मध्य कर्णाली कञ्चनपुर

0: तकिए क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सिनेमा सँगै कुरा गर्दै शाखा प्रमुख विनोद पराजुले
1: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढ़ी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिम भन्दा माथि कतै पनि बाढ़ी छैन।
0: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव

भएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सञ्जना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 2200 वटा नयाँ व्यवस्था समावेश भएकाले

सहभागी दुर्घटना शिक्षा स्वास्थ्य का विकृति र संसद प्रति सरकार को उदासीनता का विषय में समेत सरकार को ध्यानाकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रनाथ दाहालले दुग्ध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग किसान र उपभोक्ता

0: जस्तो छ कि नेपालमा दुध तथा दुग्ध उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनाले खेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपतभन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ हाम्रो मिल्क हलिडे अरू विभिन्न कुराहरू छ त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशी खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
1: साझा खबरमा अब खेल खबर फिफा विश्वकप।

0: सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
1: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: disclaimer. Gotcha and Hammer, Science, Management, Managers, Education, and Law, Shaman Hamda Bisistan, Doctor Onubadi Sukhidara Antipan, Akadunik Bhutik Badarma Bavarik, Yugatma Tata, Providi Mitri Sukhid, Suvida Sampana, Bigan, Computer, Law, Hotel Management, Adirikta Kriakala Dara Putiba, Pasputam Tata, Chimata Vikas, Vigan Umais Basadiki, Vasti, Pariksha Burma, Utkista Natiza Hasinga, Mustafa. Sampanka, Sune Ek, Sauna Ekai, Sat Sunat, Sune Ek, Sauna Ek. This Sar Sar team, Patan High School, Patan Dhaka, Nagpur.
1: Classic Techco Wi-Fi 6 router. Naam is Ghanami. Shaktishali 4 antenna white coverage. 5G strength, low latency, raw fast speed. Sabhi ashtako shakti boki ko. Dusri MBPS ko internet. Abaw 3 mahina kalagi matra 33 rupaya ma. Saath ma IPTV matra 250 prati mahina. Booking ko lagi. 9800-1000-4477. Classic Tech. Chhoyo, sithalo.
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड रूपियाँ स्वदेशी लगानी भित्रिएको छ हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन् करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ बागमती किनारमा वर्षौं बसेका थाथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितल हुने निश्चित छ सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी
4: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानु पर्ने हो त्यो हिसाबले नसकेको छैन भनेर लागेको छ विशेष गरेर माइग्रेन्ट राइट फाउन्डेसनहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लाग्छ
3: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन् आधा सिलिण्डर मात्र बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो गर्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने यो वर्ष चामलको भाव महँगीको छ दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ
5: हिजोको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रा पिसिएको अवस्था छ अब भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खादीको युद्धले गर्दाखेरि यो महँगी भएको हो खादीको युद्ध सकियो पनि एक दुई हप्ता भइसक्यो र त्यसपछि पनि खादीको युद्धमा चाहिँ युद्धसँग सरोकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ जस्तो चामलको कुरामा दाल तेलको कुरामा बाजार तपाईँको माछा मासुको कुरामा यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन अहिले अन्डाको मूल्य त तपाईँको एक प्लेटकै रेन्ज छ छ सात सात छ पुगिसकेको अवस्था छ। पालिने सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ, त्यो अत्यन्त विडम्बनापूर्ण छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचना सँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
6: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ, मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ, जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्टी भनेर भन्ने त्यसमा प्रतिबद्धता छ। यस्ता खालका कुराले के गर्छ भनेर भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
3: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ्दो आकर्षण,
7: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुसा खानु भएको छ सबैजनाले जासो बनाउँछन् मलाई।
3: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिबार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष, अभिनयलाई अहिले पनि शौख र मनोरञ्जनको दृष्टिले मात्रै हेर्ने गरिएको छ, तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेशाकै रूपमा अघि बढ़ाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेली चलचित्रमा युवाहरूको आकर्षण बढ़दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाइ छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
7: तिमीलाई भूमि मान्छे होइन भन्ने गीत गरेको थिएँ, पहिले मेन क्यारेक्टरमा हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिलो गीत थिएँ, लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ। तपाईँको भूमिका के थियो नि त्यसमा? भूमिकामा क्यारेक्टर मेन क्यारेक्टरमै थियो, एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
8: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन,
7: गाउँमा हुर्किँदाखेरि त केही केही मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता यो शहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो अनि त्यहाँ पुग्ने बित्तिकै हामी शहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला भेट्न पाउँछौँ होला आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त तर त्यो होइन छ गाह्रो रहेछ सहर सिरिसकेपछि त झन् के हो के हो कुन दुर्दशामा आया जस्तो कहाँ आया जस्तो भन्ने होइन त्यस्तै अनि म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ काठमाडौँमा छिरेको थिएँ अनि लोकसेवा पनि तयारी गरेर मैले पहिलो वर्ष चाहिँ डिएससी हामी कम्प्लिट गर्ने बित्तिकै पढेको सिएन अनि निस्केन नाम निस्केपछि ठिक छ त भन्ने भयो अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थ्यो कि अगाडि गएर उत्कृष्ट भन्न विशेष गर्ने गर्थ्यो त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो ओहो त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गराएको थिएँ मैले अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग लिएकोसँग उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ अरू क्यारेक्टर सब गर्दैन भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो त्यसरी नै मेरो कलाकारको क्षेत्र चाहिँ भयो अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या कति दुःख त हुन्छ नि के हुन्छ कस्तो हुन्छ के सहनुपर्छ भन्नु त कति हुन्छ कति हुन्छ तपाईँको पहिलो अनुभव सुनौ न जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन कस्तो भएको थियो तपाईँलाई मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन मध्येबाट नै लिएँ मैले त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन ठिकै भएको थिएँ एकदमै टाइम हुन्थ्यो अर्को म अहिले हामीले कुरा गरिरहेको छौँ नि त्यस्तै टाइपको भइरहेको थियो सिकाइरहेको थियो दाइले अनि त्यसपछि त्यति गाह्रो भएको थियो तर म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि भित्र कोठाभित्र गरेको जस्तो अभिनय त मात्रै रहेन छ क्यामेरा कता फर्केको छ अनि क्यामेरालाई कुन लुक दिने होइन कसरी दिने क्यामेरा फेसै गर्ने अप्ठ्यारो भनेर त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन मेन क्यारेक्टर गरेर म त तिमीलाई घुम्ने मान्छे हुन भन्दाखेरि त मलाई कतै रोको छु कति रोको छु भावरे मेरो लागि रहेनछ भन्ने सभाएको थिएँ म त त्यहाँ तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो
9: रेलकै बाटो
7: रेलको बाटो हजुर के थियो त्यसमा खास त्यो गीतको भाव के हो यो अति धेरै सुनिएको पनि हो कर्णाली प्रदेश सुदूरपश्चिमका रेल ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ खासमा त्यो त्यसको भाव चाहिँ के हो
9: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको अहिले अब कस्तो छ थाहा छैन होइन तर त्यहाँको अवस्था साँच्चै नाजुक थियो कि होइन त्यहाँ बिरामी पऱ्यो भनेपछि छिटो हस्पिटल लिन नपुग्ने पिलान हेलिकप्टरमै लिनुपर्ने पिलान नै लिनु पर्यो पिलान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट पिलान चढ्नलाई आउनलाई धेरै टाइम लाग्छ त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्त चलाउनु जस्तो नै हुने कि त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँ यति दुःख गर्छन् मान्छेहरू तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन खुसी हुनुहुन्छ त्यही रमाइलो छ उहाँहरूको लागि त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख गरिब बी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको
7: पनि समाजमा कस्तो छ भने एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि
9: मैले धेरै नै सुन्थेँ होइन कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन काम गर्थेन त्यो कुरा मैले मान्छु कुनै समय थियो त्यो पनि जब अहिले बुझ्न खानु भएको छु सबैजनाले जहाँसम्म लाग्छ मलाई मैले पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि छोरी त्यो ठाउँमा जानु हुँदैन के त्यो ठाउँ त बिग्रिने ठाउँ होइन त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो मेरो बुवा गाउँको अलिकति केही कुराहरू भक्रसर हुने बोल्ने टाइपको भएको भएर मैले चाहिँ तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अहिले के भन्छ अहिले कहिले पठाउँछ काठमाडौँ पढ्नलाई कहिले पठाउँछ केही गर भनेर कहिले पठाउँछ छोरी मान्छेले जे पनि गर्न सक्छ भन्ने सोच राख्नु न भनेर बुवालाई सम्झाएर भएको
3: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी हुजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्यकारी सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तातिङ च्याङका स्थित ओन्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तर आपूर्ति पुरस्कारमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई संस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तातिङ शुरू।

0: नयाँ घर बनाउनु कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाउने। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुने बहिनी, सुरु दुखुमा नगरपालिका ओडामिनर पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको स्रोत बढाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाउ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 95-58-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुद्कुमा नगरपालिका वडा नम्बर 5 सल्लेरी।

Hey, Dalimaki, what's the name of the man? Who's the man?

I'm not sure if you're going to be able to do it.

0: अहिले किताबै हेर्न मन हुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त, दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बेच्नु जस्तो लक्ष्य त कति लागौसो त भाइ, के भएको तिमीलाई भन त
1: खै दिदी, के हुन साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त। हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छिट प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिनु।
2: बारिशमा लज सृजना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभोषत हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का सुभाष निर्माणका लागि तिनाका सांसद कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रवासमा जुडहितमा जान सकोस्। बाल बालिकालाई लागू औषध दुरूपयोग पर्दो बचाउ, लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।

आज भोलिहरूसँग उहाँ के भएको छिटो गर्दै आउनु एक्लै बस्न रुचाउनुहुन्छ। बिताउँदै पनि जानु भएको छ। पहिला खुब पढ्नु

सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना चालू झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै मनुष्यतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र पल्लोभेकसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घरस्थल तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसर गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। गोपीनाथ विकास बैंकद्वारा जनहितमा जारी गोपीनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ।
1: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लै जानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: अब मैं मेरे तो हाथ खुट्टा अरुणा सा झुमझुम करीवासी हंगाम बनाओ मेरे पनी केकी हो केकी खाऊ एक बार को जिंदगी पनी दुख दुख का बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं पनी गैस्ट्रिक भर तनाव थाके हिरान भए पनि हिँड्न नमाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछु दिदी अरू समय रहँ
2: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि